0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
1: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा,

0: फोन नम्बर 0525588272 9842042453 र 97138007053।
1: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
2: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
3: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
4: अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ,
0: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
3: 97-417-75472, 98-525-59-441।
4: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
5: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
0: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ, नयाँ मोबाइल फोन ल्याउने चलाउने।
4: ओहो, गजबको अफर आएछ त।
5: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
3: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो।
1: ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
2: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
3: हरे, सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
4: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त।
5: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
6: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
7: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
6: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगढामा विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा
1: चौबिसै घंटा जनरल फिजिसियन डाक्टर विक्रम के आर गुप्ता जनरल फिजिसियन एमबीबीएस डाक्टर पंकज शाह
0: बिहान 8 बजेदेखि 9 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी पेडियाट्रिसियन डाक्टर श्रद्धा पन्थ प्रत्येक दिन दिउँसो 31 देखि 2 बजेसम्म नवजात शिशु तथा बाल रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर राजेन्द्र राई
1: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कुमार गुरुङ बिहान 9 बजेदेखि 12 बजेसम्म एमबीबीएस एमएस अर्थो डाक्टर सुन्दर कार्की मध्याह बाह्र तिस देखि 5 बजेसम्म
0: बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 31 बजेदेखि 4 बजेसम्म जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन एमबीबीएस एमएस डाक्टर सन्जु घिमिरे बिहान 7 बजेदेखि 9 बजेसम्म र बेलुका 4:30 देखि 6 बजेसम्म डाक्टर टीएन शाह भिजो एक्सरे
1: डाक्टर मुकेश शाह बिहान 7 बजेदेखि 10 बजेसम्म बेलुका 5 बजेदेखि 8 बजेसम्म वरिष्ठ मृगौला तथा मूत्र रोग विशेषज्ञ एमबीबीएस एमएस डाक्टर इकबाल अहमद शनिबार बिहान 11 बजे
0: शुक्रबार 10:30 देखि दिउँसो 3 बजेसम्म वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ एमबीबीएस एमएस ईएनटी डाक्टर इएन आचार्य शुक्रबार दिउँसो 3 बजे र शनिबार दिउँसो 2 बजे छाला तथा यौन रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर अन्जान राई
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा सम्पर्क नम्बर 025-590-136 025-582-012
1: कता हिँड्नु रामजी काका
3: बसको टिकट पाइन्छ कि भनेर बस पार्क समय हिँडेको नि भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको
1: ए किन काका
3: के हुनु काकी मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ अनि सबैले काठमाडौँको गंगालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए
1: हो नि काका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो काका सुन्नु त
3: के भन्न खोजेको चाँडो भन न गाडीको सिट नपाउला फेरि
1: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त यही अब आउने शुक्रबार नै होला शहीद गंगालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त
3: अनि काठमाडौँकै गंगालालबाट हो त
1: हो त काका पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा यही शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ साथै मुटुको इसिजी इको एबिपिएम लगायत ल्याब एक्सरे भिडियो एक्सरेको पनि सुविधा छ समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क नम्बर चाहिँ 025-583-774 र 98-20-75-54-61 हो

0: अपूर्व आवाज इटर्नी एफएम 92.5
1: इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: समस्या अनेक उपचार केन्द्र एक धन्वन्तरी आयुर्वेदिक हस्पिटल काठमाडौँका सेक्सो साइकोलोजिस्ट वरिष्ठ डाक्टर प्रत्येक महिनाको 27 गते ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा।
1: पुरुष सम्बन्धी रोगहरू लिङ्ग उत्तेजना नहुने, चिला हुने, घाउ खटिरा आउने, पिसाब गर्दा पोल्ने, पिसाबमा पी तथा रगत आउने, धातु रोग, स्वप्न दोष, यौन सन्तुष्टि नहुने, निन्द्रा नलाग्ने, डर भय त्रास हुने लगायत अन्य सर्व रोगको पनि उपचार गरिन्छ।
0: साथै महिला सम्बन्धी रोगहरू योनि चिलाउने, घाउ खटिरा, पिसाबमा पिपुवा रगत आउने, महिनावारी गडबडी हुने, तल्लो पेट कमर दुख्ने, सेतो पानी बग्ने, स्तन सानो वा ठुलो हुने, यौन सन्तुष्टि कम हुने तथा यौनजन्य सर्व रोगको सफल उपचार गरिन्छ।
1: साथै महिला तथा पुरुषमा हुने निसन्तानपनको उपचार एवं परामर्श पनि दिइन्छ।
0: सम्पर्क स्थल ओम साई मनोकामना आरोग्य सेन्टर प्रणाली, इटरी एक पश्चिम लाइन, 0254808-9843-303।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
2: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
3: ओहो गजबको अफर आएछ त।
2: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
4: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 9845-480-32, 9818-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0255-90211, मोबाइल नम्बर 9852063-76।
6: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2, फोन

0: टाइम यति बेला 12 बजेको छ. इट्स 12 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.

हुन सक्ने कुलमान घिसिङको बनाई काङ्ग्रेसमा दुई महाधिवेशन हुने पक्का शीर्षक शेखर र शशाङ एकै ठाउँ तटस्थमा बस्ने मोडमा पूर्ण बहादुर सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरेर सर्वसाधारणलाई वितरण भरतपुरमा विद्युतीय कारमा आग लागि हुँदा एकजनाको चलेर मृत्यु भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति सीदेखि पुटिनसम्म सहभागी हुँदै कंगोका दुई विद्यालयमा आग लागि भागदौड़ मसिँदा 24 बाल बालिकाको मृत्यु र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

0: एक्सर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी, लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. प्रधानमन्त्री शाह र न्यूजील्याण्डका समकक्षी बीचको टेलिफोन वार्ता सम्बन्धी खबरबाट. प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ. वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसवाकोटीको सीमा आएको बाढ़ीपछि खोज उद्धार राहत तथा पुनर्स्थापना तीव्र पारिएको बताउनु भएको छ. साथै उहाँले बेपत्ता सबै नागरिकको खोजीलाई पनि प्राथमिकतामा राखिएको बताउनु भयो. यस क्रममा प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायता प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो. प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा रहेकोले गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गर्नुभयो. यस क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागि मन्त्रालयले जनाएको छ. टोलीमा कान्तिबाल अस्पतालकी 11 तहकी बालरोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर धन बहादुर रहेका छन्. टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ. टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्री समेत पठाइनेछ. बाढ़ी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री समेत परिचालन गर्दै आएको छ. नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको 15 महाधिवेशन अलग अलग गर्ने भएका छन्. दुवै पक्षीय सहमति भन्दा बेग्ला बेग्लै महाधिवेशन गर्ने प्रक्रियामा होमिएकाले कांग्रेसमा 15 महाधिवेशन दुईवटा हुने देखिएको छ. गत पुसमा विशेष महाधिवेशन मार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज 16 19 गतेसम्म महाधिवेशन गर्न तयारी तीव्र पारेको छ. संस्थापन पक्षले महाधिवेशनका लागि असोज 16 20 गतेसम्म भेकुटी मण्डपको प्रदर्शनी हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिसकेको छ. वडा, पालिका, प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका समेत संशोधन गरिएको छ. जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी छ. निर्वाचन समितिले अधिवेशनका लागि बिहिबार साथै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ भने संस्थापनेतर पक्षले भने असोज 15 वडा अधिवेशन शुरू गरेर मंगसिर 21 23 केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ. नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै सकिएको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज पनि त्यो बैठकमा सहभागी नहुने भएका छन्. एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरूपालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताएकी हुन्. आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले यसअघि कार्यदलको तर्फबाट सदस्य सचिव रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर बिहिबार सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषय पेचिलो बनेको छ. यसअघि कार्यदल बैठकले नै सदस्य सचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको थियो. चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ. भरतपुर महानगरपालिका 9 स्थित पूर्व पश्चिम राजमार्ग स्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ. शरीर जलेका कारण मृतकको शनाखत भने हुन सकेको छैन. जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान 02-01-03-06-5579 नम्बरको इभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो. आगो निभाएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ. हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नासो थियो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साली सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

घटेको सी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति

0: भएको छ। कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 721 165, टोल फ्री नम्बर 16601 1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। चिनिमे जल विद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत गृह जाने मुख्य पहुँच रूपमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको बालुवा ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार प्रयासमा सहभागी पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिथोल्दै निरन्तर अगाडि बढ़िरहेको छ। उनले सुरुङ सागुरिएको स्थानबाट करिब 120 मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको बताएका छन्। त्यहाँबाट चिसो आवाज समेत आइरहेकाले सुरुङभित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा र बल पुगेको छ। अब विद्युत गृह पुग्न करिब 100 मिटर बाँकी रहेको जानकारी सही अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको समेत उनले बताएका छन्। साथै च्याप्रुबे क्षेत्रबाट इस्काभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढ़ेको छ। पूर्व ऊर्जा मन्त्री घिसिङले भने आजसम्ममा सुरुङमा इस्काभेटर पुग्ने सम्भावना रहेको छ। इस्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ। यस र संवेदनशील घड़ीमा औरात्र उद्धारमा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जल विद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार तथा धन्यवाद समेत व्यक्त गरेका छन्। उनले भनेका छन् उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल रहोस्, सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस्। चिलिमे जल विद्युत केन्द्रको प्रवर्धक चिलिमे जल विद्युत कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत गृह संचालकको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवं सहयोगीकरण गरिरहेको समेत घिसिङले बताएका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशी औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा वृत्ति कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्रिएर मनाउँदैछन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। त्यसै अवसरमा छोराछोरीहरू परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आधार सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरेर सिद्धदान दिने प्रचलन समेत रहेको छ। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला समेत लागेको छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण पिण्डदान तथा सिद्धदान गर्नेहरूको बिहानैदेखि भीड़ समेत लागेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोला पहिरोले थुनिएर 15 मिटरको ड्याम बनेको स्थानीय प्रशासनले जनाएको छ। हाल थप पहिरो खसिरहेको हुँदा हुङ्गा खोला, दुधकोशी नदी र तटीय आसपासका बासिन्दालाई अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता बनाउन समेत भनिएको छ। जिल्ला प्रशासन कार्यालय मध्यपुर थिमी स्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका 60 वटा ग्यास सिलिण्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझको अनुगमनमा 30 सिलिण्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट संचालकले असोजमा पार्टी प्यालेसमा धेरै बोझ हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको समेत जानकारी दिएका छन्। यसैबीच जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 जनालाई पक्राउ समेत गरेको छ। भक्तपुर नगरपालिका 2 इटाछेउबाट 14 वटा सगर ग्यास सिलिण्डर सहित 41 वर्षीय राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 3 ब्रह्मन नगर स्थित सर्लाही जनरल स्टोरका संचालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। सर्लाहीको बरथवा नगरपालिका 7 का शाहले प्रति सिलिण्डर रू 2800 बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निसको पसलबाट 75 वटा हिमाल ग्यासका सिलिण्डर समेत जफत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा
3: नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाली वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं। आईएमई गरौं।
2: आईएमई गरौं। यो हो नेपाली रेडियो।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। नयाँ दिल्लीमा भदौ 27 र 28 गते अर्थात भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि 20 बढी देशका नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनी राष्ट्रपति शी जिनपिङ र इरानी राष्ट्रपति मुसद पेजेस क्यान जस्ता उच्च सुरक्षा जोखिम भएका नेताहरू सहभागी हुने भएकाले नयाँ दिल्लीमा आकाशदेखि सड़कसम्म कड़ा सुरक्षा व्यवस्था गरिएको छ। भारतीय संचार माध्यमहरूका अनुसार विश्वका शक्तिशाली नेताहरूको सुरक्षाका लागि तयार पारिएको विशेष व्यवस्था समेत सुनिश्चित गरिएको छ। त्यस्तै प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी शहर बुकाभुका दुईवटा विद्यालयमा आग लागि हुँदा कम्तीमा 24 बाल बालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आग लागेपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मचिँदा उक्त मानवीय क्षति भएको हो। हाल विद्रोहीहरूको कब्जामा रहेको उक्त शहरका स्थानीय अधिकारीहरूले घटनामा केही वयस्कहरू पनि ज्यान गएको हुन सक्ने जानकारी दिएका छन्। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर होलमा खेल बेलुकी 6 हुनेछ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ भने काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले का लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ भने नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको हो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई न्यूजील्याण्डको साथ। प्रधानमन्त्री सारा समकक्षी लक्सन बीच टेलिफोन वार्ता। बाढ़ी प्रभावित क्षेत्रमा थप चिकित्सकको टोली जाँदै। चिलिमेको भूमिगत विद्युत गृह नजिक पुगे उद्धारकर्मी। फँसेका व्यक्ति सकुशल रहेको हुन सक्ने कुलमान किसिमको भनाई। कांग्रेसमा दुई छुट्टा छुट्टी महाधिवेशन हुने। एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो। तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरेर सर्वसाधारणलाई वितरण। भरतपुरमा विद्युतीय कारमा आग लागि हुँदा 1 जलेर मृत्यु। भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति शीदेखि पुटिनसम्म सहभागी हुँदै कंगोका दुई विद्यालयमा आग लागि भागदौड मचिँदा 24 बाल बालिकाको मृत्यु। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली बीच खेल हुँदै आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्ने। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
5: ओहो, अनि केटोले त नआफिरिस भो हालेछ। अनि कहाँबाट ल्याइस?
6: दिदी सिधी ट्रेलिङ।
5: इलेक्ट्रोनिक
6: सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
7: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
8: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 तल। टेलिफोन नम्बर 0252-584-001।
9: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
10: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एकजोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु? मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
11: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कोक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरी नौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98524850।
12: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
13: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
12: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
13: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
12: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
13: फोन नम्बर 025776644, मोबाइल 98428202353 र 98047709720।
12: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
14: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
15: हो, पूर्वी नेपालकै मुथु, इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
14: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
15: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
12: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
14: सम्पर्क नम्बर 98525-75472, 98102417-74,
12: 97475-472, 98520-59441।
14: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
12: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
14: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98520-57291, 98010-44291।
16: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
17: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
16: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
17: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ। यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
16: भनेपछि नामै ओखती, कामै ओखती।
18: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
12: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421-4970।
19: ओहो, मेरो दाँत
20: के भयो, बाँच्यो?
19: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
20: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
19: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
20: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ BDS डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
13: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
0: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली इटहरी 9 सुनसरी विराटनगर लाइन।
13: फोन नम्बर 0525-583-561-582-341। इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
21: हाम्रा 24 घण्टा सेवाहरू,
13: बिरामी जाँच सेवा,
21: आकस्मिक उपचार सेवा,
13: डिजिटल एक्सरे सेवा,
21: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
13: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
21: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
13: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
21: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
13: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
21: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
13: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि।
21: फोन नम्बर 0525-90-988।
19: सुन न इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
13: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
20: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHS BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
22: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525-80-962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
13: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
20: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
13: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 0025-583-441
1: उत्तम पेलेट दाना खुवाउ आमदानी बढाउ
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
3: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
2: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
3: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स
2: कार्यकारी प्रमुख रुद्रराज शर्मा
3: फोन नम्बर 0258-82-98-42-42-53 र 97-13-800-753
4: कहिले दुर्घटना त कहिले अचानक स्वास्थ्य समस्या त्यो कठिन क्षणमा चाहिन्छ विश्वास र छिटो उपचार आपतकालीन अवस्थामा सही अस्पतालको छनौट नै जीवनको सही निर्णय हो नेपालकै पहिलो र सुविधा सम्पन्न विराट नर्सिङ होमको आपतकालीन विभाग लेभल 1 ट्रमा सेन्टर 24 घण्टा दक्ष टिम र छिटो सेवा सहित विराट नर्सिङ होम धरान रोड विराटनगर 2 फोन 0121-5144 57-1042 र हेल्पलाइन नम्बर 97-090-24-184
5: रिसाने महापुरुष कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो
6: पुत्र गणेश प्रकट हौ
7: प्रणाम कैलाशपति पिता महादेव
6: पुत्र गणेश तिम्रो असन्तुष्टिको कारण के हो
7: पिता हजुर यो मुसोमा पृथ्वी ब्रह्माण्ड सेयर गर्न समस्या भयो त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर
8: ठिक छ त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ जाऊ आफूलाई मन परेको मोडल छानी संसार सेयर गर
7: हौस् म यामाहाको मोटरसाइकल किन्ने इटहरी गए बन्द हडताल सबै फिर्ता लिए हजुर
9: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन फोन नम्बर 0025-587-053 मोबाइल 98-520-48-232
10: यस यामाहा
11: अरे सधैँ जङ्क फुड हे कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
12: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त
13: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
14: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
15: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
14: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु
15: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
16: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक
14: सम्पर्क नम्बर 98-520-75-472 98-10-24-17-74
16: 97-417-75-472 98-520-59-441

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल, आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुहबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ,
0: परिवारलाई खुसी बनाऊ।
2: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर।
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
1: विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा सहित सामुदायिक अस्पताल इटहरी 4 हलगडामा 24 घण्टा इमर्जेन्सी सेवाहरू सञ्चालन भइरहेको छ।
0: डाक्टर मुकेश कुमार शाह MD GP EM, डाक्टर विक्रम गुप्ता MBBS जेनरल फिजिसियन, डाक्टर पंकज शाह MBBS जेनरल फिजिसियन।
5: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा, सम्पर्क नम्बर 0525901136, 0525825012।

0: स्टुडियो टाइम यति बेला 1 बजेको छ. इट्स 1 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: अनि केटोले त नआ फिरिस भो हालेछ अनि कहाँबाट गइस
1: रिद्धि सिद्धि ट्रेलिङ
0: जम्मै
1: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिहाल्छ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु
2: हजुर रेडि सिटी ट्रेडलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
3: सम्पर्क रेडि सिटी ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0252584001
4: के तपाईलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण त्यस्तै दम खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण
2: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ फोन नम्बर 01-43-89-0131 इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय इटहरी पूर्व लाइन हेङ्ग्रा पुलबाट हटिया जाने बाटो प्रोप्राइटर वैद्य शङ्कर थापा फोन नम्बर 98520-57190-98070-18-69
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
6: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
5: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु
6: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक
5: सम्पर्क नम्बर 98525-75472 98-10-24-17-74
2: 97-417-75472 98-520-59-441

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0255 84 088।
2: अरे सधैँ जंक फूड, हे कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
1: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98 5 20 57 2 91, 98 010 44 2 91।

0: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
1: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
0: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
0: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 0525776644, मोबाइल 9848220253 र 9807709720।
0: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
2: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट, 9852293373, 9806341281।
1: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रूप 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
0: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6, सुनसरी। प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 0525886650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
3: 9747472, 9552594141।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो?

कैटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ रालसन टायर। आज 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् रालसन टायर, भरोसा हरेक यात्राको। रालसन टायर्स, हाम्रो गाडीको साथ। रालसन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 2 बजेको छ। इट्स 2 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

शान्ति समृद्धि र स्वरोजगारका लागि सञ्चार अभियान नमस्कार म कला चापागाई यो समय हो करेन्ट न्यूजको करेन्ट न्यूजको शुरूमा मेन न्यूज सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह सरकारले रोक्यो रासायनिक मल डीएपीको बिक्री कार्यविधि नै निलम्बन र तोलामा 4,800 रूपियाँले घट्यो सुनको मूल्य सोलुखुम्बुको महाकुलुङ गाउँपालिका दुई र चारमा पर्ने हुङ्गा हुक्कु खोला पहिरोका कारण थुनिएको छ आज बिहान गएको पहिरोका कारण खोला थुनिएको हो गौरीशंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल वडा नम्बर दुईतर्फ पर्ने क्षेत्रमा करिब 35 मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो जसका कारण खोलामा करिब 100 मिटर लामो र 15 मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नवीन राज बुढाथोकीले जानकारी दिएका छन् उनका अनुसार बिहानबाट बनेको ड्याम माथिबाट बिस्तारै पानी बग्न थालेको छ तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाइएको उनले बताएका छन् पहिरोले नदी किनारमा बसोबास गर्ने स्थानीयवासी तथा नजिकै रहेका दुईवटा हाइड्रो पावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित गरेको छ नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दावी गरेको छ मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाको 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनलाई डीएपी मलको बिक्री वितरण निर्देशन दिएको छ मन्त्रालयको माटो विज्ञ रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल अमेरिका र इरान बीचको युद्धका कारण हर्मुज नाका बन्द भएको उल्लेख छ सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा अवरोध आई फोर्स मेजरको अवस्था सृजना भएको मन्त्रालयको दावी छ 15 भदौको मन्त्रीस्तरीय निर्णय अनुसार हाललाई डीएपीको बिक्री वितरण रोकिएको हो वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर आज कुशे औँसी पर्व मनाउँदैछन् कुशे औँसी प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाउने गरिन्छ शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिएका छन् सनातन धर्मावलम्बीले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने चलन छ भुटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली आज नुवाकोट जाने भएको छ खाद्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने निर्णय अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाउन लागेको हो यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेका अवस्थामा मातृ तथा नवजात शिशु बालबालिका तथा स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागि मन्त्रालयले जनाएको छ टोलीमा कान्ति बाल अस्पतालकी 11 तहकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर धनबहादुर रहेका छन् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीको उद्धार कार्यमा सहभागी भएका छन् चिलिमे जलविद्युत कम्पनीको पूर्व प्रबन्ध निर्देशकका रूपमा विद्युत गृह सञ्चालनको अनुभवका आधारमा आफूले उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव समन्वय तथा सहजीकरण गरिरहेको घिसिङले बताएका छन् विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो बालुवा र ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिएका छन् उद्धार टोली लेदोको
भाग छिचोल्दै निरन्तर अगाडि बढ़िरहेको घिसिङले बताएका छन्। उनका अनुसार सुरुङ साँगुरिएको स्थानबाट करिब 120 मिटर भित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको छ। उक्त स्थानबाट चिसो हावा समेत आइरहेको भन्दै उनले सुरुङभित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने

0: సిద్ధి ట్రేడింగ్
1: లో ఎంత వాషింగ్ మెషిన్ వని కావడే
0: రిద్ధి సిద్ధి ట్రేడింగ్
1: వన్ జమ్మే శావంతే వాడా
0: ఆ వాడి జమ్మే ఎలక్ట్రానిక్ శావన్ హోల్సేల్ మీద రిద్ధి సిద్ధి ట్రేడింగ్ పని అంతే మాతి హోమ్ డెలివరీ అని చోడ్చు తమ అని రిద్ధి సిద్ధి ట్రేడింగ్ వాడిన లైక్ కావాలే ఉన్నా
2: हजुर रेडी सिटी ट्रेडलिंग में एलजी वेगा यासुदा पैनासोनिक इलेक्ट्रोकियर हुंडाई फ्रिज एयर कंडीशन एलईडी टीवी वाशिंग मशीन एयर कूलर लगायत साना ठूला इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन्छ साथ में होम डिलीवरी को सुविधा
3: संपर्क रिद्धि सिद्धि ट्रेडलिंग इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मंदिर अगाड़ी 3 घर तल टेलीफोन नंबर 0825584001
2: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ
4: अब दाँतको चिन्ता नगर्नुहोस् मेगा डेन्टलमा आउनुहोस् सधैँलाई मुस्कुराउनुहोस्
2: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ
4: दाँत फुकाल्ने दाँत सफा गर्ने स्थायी र अस्थायी दाँत लगाउने दाँतको एक्सरे दाँतमा तार लगाउने आरसीटी गरिने दाँतमा कभर लगाउने दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ
2: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली इटहरी 8 विराटनगर लाइन विराटनगर जाने बस स्ट्यान्ड छेउ
4: फोन नम्बर 0255776644 मोबाइल 9848202353 र 9807709720
2: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि नयाँ मोबाइल फोन किन्नु पर्ने फेरि यति बेलै पैसा पनि छैन के गर्ने होला
4: केही गर्नै पर्दैन इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ नयाँ मोबाइल फोन ल्याउने चलाउने
2: ओहो गजबको अफर आएछ त
4: त्यति मात्रै होइन विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ
2: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि मोबाइल नम्बर 9845240032 9818580756 याद गर्नुहोस् यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ
4: तातो खाँदा पनि सिरिङ्ग चिसो खाँदा पनि सिरिङ्ग न हाँस्न सकिन्छ न ढुक्कले खान नै यो दाँतको दुखाइले त हैरानै पार्यो बा
2: फेर नगर्नुहोस् दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान
4: हो तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे आरसीटी दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ
4: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन
4: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि फोन नम्बर 0255840088

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा यूएससी
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रविध गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: हरे सधैँ जंक फुड हे कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
5: होइन दिदी रातभरि घरमा के को हल्ली खल्ली सुनिराथे त
6: के हुनु नि भाइ ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो राति झन् साह्रो हुनुभयो खै के गर्ने गर्ने जति दबाई गर्दा नि हुँदैन अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न
5: ए दिदी पनि काठमाडौँ जानै पर्दैन नि इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त
6: ए हो र फेरि रगत कहाँ जाँच्नु एक्सरे कहाँ गर्नु
5: दिदी तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन् रगत दिशा पिसाब जाँच्ने एक्सरे गर्ने भिडियो एक्सरे इसिजी इको लगायत धेरै सेवाहरू पर्छन् त डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन् बरु यो नम्बरमा फोन गर्नु त
1: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली इटहरी छ सुनसरी फोन नम्बर 0525-7478-9275-7461
7: ओहो मेरो दाँत
5: के भयो बाँच्यो
7: हैन हिजोदेखि दुखेको आज त झन् गाह्रो पार्यो
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि
7: गरेको तर पार लागेन झन् गाह्रो हुँदैछ
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ साथै दैनिक चेक जाँच एक्सरे सेवा दाँत सफा गर्ने दाँत खोल्ने बच्चाको दाँत खोल्ने दाँत भर्ने दाँतको जरादेखि उपचार गर्ने फिक्स दाँत लगाउने दाँतको खोल लगाउने पुरै सेट दाँत लगाउने दाँतको शल्यक्रिया गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने दाँतको प्रत्यारोपण गर्ने साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ
8: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली इटहरी 9 सुनसरी विराटनगर लाइन
0: फोन नम्बर 0525-583-561-582-341 श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
9: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 0255-88-650
10: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस् जहाँ हजारौं विद्यार्थीहरू डाक्टर नर्सिङ कानून कृषि जस्ता विषयहरू पढ्न आउँछन् विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड हस्पिटल आउने जानेहरूको भिडभाड जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293073, 98036141281।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025-583-441।
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ।
2: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ, तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
3: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
2: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
3: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
1: कता हिँड्नु रामजी काका?
4: बसको टिकट पाइन्छ कि भनेर बस पार्क समय हिँडेको नि। भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
1: ए किन काका?
4: के हुनु, काकी मुटु दुखेर एकैछिनमा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
1: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
4: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
1: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त। यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
4: अनि काठमाडौँकै गङ्गालाल बाटो हो त?
1: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा। यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ECG, इको, ABPM लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 025-583-774 र 98-20-75-54-61 हो।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
6: बागमती ब्रान्डको प्रदेश नम्बर 1 कै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड इटहरी 12 सुनसरी विराटनगर लाइन। टेलिफोन नम्बर 025-590-211, मोबाइल नम्बर 98-520-63-76-7।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी कमात्सु हुन्डाई महेन्द्रा केस एस्कॉर्ट्स डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
2: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स सुन्दर हरैचा मोरङ प्रोप्राइटर शरद भण्डारी 98 5 20 57 2 91 98 0 10 44 2 91।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको रालसन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको रालसन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो रालसन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ रालसन टायर। आजै 98 5 20 22 397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् रालसन टायर। भरोसा हरेक यात्राको। रालसन टायर्स, हाम्रो गाडीको साथ। रालसन टायर्स, हरेक यात्राको खास।
0: स्टुडियो टाइम यति बेला 3 बजेको छ। इट्स 3 o'clock।
5: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
6: अहिले तपाईँ इटहरी एफएम सुन्दै हुनुहुन्छ। इटहरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
7: फसेकाहरूको सकुशल उद्धारको आशा जीवितै, विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी। पहिरोले थुनिएको सोलुखुम्बुको हुका खोला बग्न थाल्यो, तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध। पैसा नभएर सड़कमै

जन्माउनु परेको बबिता पासवानको घटनामा संसदमा उठ्यो प्रश्न, सरकारसँग जवाफ माग, सुरक्षित मातृत्वको संवैधानिक हक व्यवहारमै कार्यान्वयन गर्न सांसदहरूको जोड। अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको गगन थापाको टिप्पणी। हिजबुल्लाहले बनाएको 2 किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा 4.1 म्याग्निच्युडको भूकम्प, ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेण्डा। र नेपाल भलिबल लीगको फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदै आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङसँग प्रतिस्पर्धा गर्ने।

0: सोच। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुरुङभित्र फँसेकाहरू सकुशल रहेको हुन सक्ने आशा जाग्यो सम्बन्धी खबरबाट। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमी जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारी सकुशल रहेको हुन सक्ने आशा बढ़ेको बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङ खोज उद्धारका लागि प्राविधिक सहयोग मागेपछि दुई दिन अघि रसुवा जानुभएको हो। आज सामाजिक सञ्जाल मार्फत घिसिङले सुरुङभित्रबाट आवाजको प्रतिध्वनि सुनिएको र चिसो हावा समेत आइरहेकाले भित्र फँसेका व्यक्तिहरू कुशल रहेको हुन सक्ने आशा बढ़ेको बताउनु भएको हो। अब विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी छ। घिसिङका अनुसार विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा जम्मा भएको लेदो र ढुङ्गा पन्छाउने काम भइरहेको छ। त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलेमी जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन्। गत भदौ 10 गते रसुवाको भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडा पखाला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनु भएको छ। बाढ़ीको पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने संरचनाहरूलाई जलवायु अनुकूल बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेल स्थित हुगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब 40 मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो। दुधकोशी गाउँपालिकाका अनुसार खोला ठूलै छ र एकछिन पूरै थुनिएको थियो। करिब 35 र 40 मिटर बढ़ी ड्याम बनेको थियो, अहिले भरिएर माथिबाट बग्न थालेको जनाइएको छ। यद्यपि जोखिम भने कायमै छ। उहाँका अनुसार हुगा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। थुनेर पानी बग्न थाले पनि जोखिम कायमै रहेकाले हुगा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। सप्तरीको राजविराज नगरपालिका 14 पर्साहीकी बबिता पासवानले आर्थिक अभावका कारण अस्पताल बाहिर सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारसँग जवाफ माग गरिएको छ। सांसदहरूले संविधानले सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको हक सुनिश्चित गरे पनि व्यवहारमा गर्भवती महिलाले उपचार नपाएर सड़कमा प्रसूति हुनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताएका हुन्। सांसदहरूले भनेका छन् बबिता पासवानको घटनालाई सामान्य घटनाका रूपमा लिनुहुँदैन। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेता खुशबु ओलीले राजविराज नगरपालिका 14 पर्साकी बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो घटनामा सरकार जिम्मेवार र जवाबदेह हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले आर्थिक अभावकै कारण महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने हो भन्दै सरकारसँग प्रश्न गर्नुभयो। सत्तारूढ़ राष्ट्रपाका सांसद तथा चिकित्सक डाक्टर तोशीमा कार्कीले घटनाप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। यस्तै स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढ़ाएको र नेपाल मेडिकल काउन्सिलको टोली समेत छानबिनका लागि पुगेको अवस्थामा सांसदहरूले अनुसन्धानलाई दोषी पहिचान र कार्यवाही मात्रै सीमित नगरी स्वास्थ्य प्रणालीमा कहाँ कमजोरी भयो र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन के सुधार हुन्छ भन्ने आवश्यक हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: ओहो, इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेडलिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेडलिङबाट नलाई कहाँबाट ल्याउनु
4: हजुर रिद्धि सिद्धि ट्रेडलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलईडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0525584001
4: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी 4 हलगडामा विभिन्न सेवाहरू उपलब्ध छन्
6: ओपिडी आइपिडी औषधि एक्स रे इसिजी अल्ट्रासाउन्ड ल्याब सेवा शल्यक्रिया र 24

0: चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेज मार्फत काम अघि बढ़िरहेको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनस्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनुभयो। उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य संचालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नु। विक्रमसम्म 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै रहेको उहाँको भनाइ छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कोक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528410।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520 63 76।
6: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
7: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
8: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहले निर्माण गरेको 2 किलोमिटर भन्दा लामो सुरुङ विस्फोट गराएर ध्वस्त पारेको छ। विस्फोटको आवाजका कारण आसपासको क्षेत्रमा 4.1 म्याग्निच्युडको भूकम्प जस्तै धक्का महसुस गरिएको बताइएको छ। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार विस्फोटपछि आसपासका क्षेत्रमा जमिन हल्लिएको थियो। आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मिशन पूरा भयो, ह्याप्पी न्यू इयर भनेका छन्। यता अर्को विदेशको खबरमा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 11 सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारत आइपुगेका छन्। भोलिदेखि शुरू हुने सम्मेलनमा मध्यपूर्व र युक्रेनमा जारी युद्ध, विश्वव्यापी व्यापारमा देखिएको अस्थिरता र ऊर्जा सुरक्षा लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवड हलमा आज साँझ 6 बजे खेल शुरू हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। सिलिमे आयोजनाको भूमिगत विद्युत

फसेकाहरूको सकुशल उद्धारको आशा जीवितै विद्युत गृह पुग्न केही मिटर मात्रै बाँकी पहिरोले थुनिएको सोलुखुम्बुको हुग्गा खोला बग्न थाल्यो तल्लो क्षेत्रमा सतर्कता अप्नाउन आग्रह पैसा नभएर सड़कमै बच्चा जन्माउनु परेको बबिता पासवानको घटनामा संसदमा उठ्यो प्रश्न सरकारसँग जवाफमा सुरक्षित मातृत्वको संवैधानिक हक व्यवहारमै कार्यान्वयन गर्न सांसदहरूको जोट अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको गगन थापाको टिप्पणी हिज बुल्लाहले बनाएको 2 किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा 4.1 म्याग्निच्युडको भूकम्प ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेण्डा र नेपाल भलिबल लीगको फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदै आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्ने अहिलेको लागि नेपाली खबर यही सकिन्छ अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 0525776644, मोबाइल 9848220253 र 9807709720।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
3: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
4: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
3: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
4: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
1: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
2: सम्पर्क नम्बर 9852075472, 9810247474,
1: 9747745472, 9525294141।
5: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
2: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
2: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ, खटिरा, हुनिया, दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
2: सम्पर्कका लागि सम्झनुहोस्, ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी 6 पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525840088।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
1: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन ढेङ्गा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-69।
2: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
3: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
4: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHSबाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
1: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025-580-962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
5: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
5: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी। प्रोप्राइटर राकेश श्रेष्ठ। फोन नम्बर 025-588-650।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
2: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
3: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
2: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
3: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
2: भनेपछि नामै ओखती कामै ओखती।
4: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
5: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421-4970।
6: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
7: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
6: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: हजुर अपूर्व आवाज इटहरी एफएम 92.5
1: इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाड जोड्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 9709-24184।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 4 बजेको छ. इट्स 4 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
2: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ,
1: नयाँ मोबाइल फोन ल्याउने चलाउने।
0: ओहो, गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
0: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425480 32, 98185876, याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
3: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
3: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96122, 98425 65286।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: इटहरी एफएममा यो हो मिक्स मिक्स म्युजिक द बेस्ट म्युजिक मिक्स
2: ओएसआर डिजिटल एन्टरटेनिङ द नेसन।

0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
1: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
1: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी, विराटनगर लाइन, टेलिफोन नम्बर 0255 90 211, मोबाइल नम्बर 98 520 63 76 7।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू,
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु,
3: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
0: सम्पर्क नम्बर 98 525 75 472, 98 10 24 17 74,
2: 97 4 17 75 472, 98 5 20 59 4 41।
4: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर।
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255 88 650।

0: इटहरी एफएममा सुन्दै हुनुहुन्छ मिक्स म्युजिक द बेस्ट म्युजिक मिक्स.
1: Natural night. Do you feel alright? What a natural night.

0: Eatery FM 92.5 MHz.
1: परिवारको खुसीका लागि सफा लुगा,
2: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
1: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
2: हात धुँदा नपोल्ने,
1: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
2: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
1: परिवारलाई खुसी बनाऊ।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0255 84 088। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी छ, सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255 88 650।
3: सबैजना ओखती ओखती।

0: भन्छन् यो ओखती भनेको के रहेछ नातिनी?
1: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
0: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
1: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
0: भनेपछि नामै ओखती कामै ओखती।
2: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
3: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421479970।
4: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
5: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
4: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
5: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
4: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
5: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
4: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98424 23416 हो।

0: हजुर अपूर्व आवाज इटहरी एफएम 92.5
1: इटहरी एफएम मा यो हो मिक्स म्युजिक द बेस्ट म्युजिक मिक्स

0: होम्योपैथी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
0: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
0: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
2: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट 9852029373, 9806341281।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9862633964 सम्पर्क राख्नुहोस्। दृष्टि, स्वास्थ्य, आँखा, सुन्दर संसार।
3: फेरि टायर पड्क्यो त।
4: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
5: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
4: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852022397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। Ralston Tyres, हाम्रो गाडीको साथ। Ralston Tyres, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 5 बजेको छ। इट्स 5 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: शान्ति समृद्धि र स्वरोजगारका लागि संचार अभियान नमस्कार म कला चापागाई यो समय हो करेन्ट न्यूजको करेन्ट न्यूजको शुरूमा मेन न्यूज भोटेकोशी बाढ़ी पीड़ितलाई मासिक 15,000 राहत दिने चितवनको भरतपुरमा गुड़िरहेको जीएससी आयन वाई मोडेलको विद्युतीय गाड़ीमा आग लागि एकजनाको मृत्यु र सरकारले रोक्यो रासायनिक मल डीएपीको बिक्री कार्यविधि नै निलम्बन सरकारले भदौ 10 गतेको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णय गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र चारजना भन्दा बढ़ी सदस्य भए थप प्रति व्यक्ति 2,000 रूपियाँका दरले सहायता दिने निर्णय गरेको हो सरकारी विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,570 निजी घरमा बाढ़ीले क्षति पुर्याएको छ प्रभावित क्षेत्रमा 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित गरेको छ नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दावी गरेको छ मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन र प्रविधि शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ मन्त्रालयका माटो रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल अमेरिका र इरान बीचको युद्धका कारण हर्मुज नाका बन्द भएको उल्लेख छ सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा अवरोध आई फोर्स मेजरको अवस्था सृजना भएको मन्त्रालयको दावी छ वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर आज कुशे औंसी पर्व मनाउँदैछन् कुशे औंसी प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाउने गरिन्छ शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यस दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिएका छन् सनातन धर्मावलम्बीले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन् सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीको उद्धार कार्यमा सहभागी भएका छन् चिलिमे जलविद्युत कम्पनीको पूर्व प्रबन्ध निर्देशकका रूपमा विद्युत गृह सञ्चालनको अनुभवका आधारमा आफूले उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव समन्वय तथा सहजीकरण गरिरहेको घिसिङले बताएका छन् विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो बालुवा र ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिएका छन् उद्धार टोली लेदोको भाग चोल्दै निरन्तर अगाडि बढ़िरहेको घिसिङले बताएका छन् उनका अनुसार सुरुङ साँगुरिएको स्थानबाट करिब 120 मिटर भित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको छ उक्त स्थानबाट चिसो हावा समेत आइरहेको भन्दै उनले सुरुङभित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा बलियो भएको बताएका छन् चितवनको भरतपुरमा गुड़िरहेको जीएससी आयोन वाई मोडेलको विद्युतीय गाड़ीमा आग लागि हुँदा आज मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ मृतक भरतपुर उपमहानगरपालिका 11 55 वर्षका अमर पराजुली भएको पुष्टि भएको छ पराजुली नारायणी विद्या मन्दिरका पूर्व संचालक समेत हुन् आज बिहान करिब 6 बजे भरतपुर महानगरपालिका 9 वसन्त चोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फका लागि छुटेको बा प्र 01-030-55-89 नम्बरको इभीमा गुड्दा गुड्दै अचानक आग लागि भएको थियो पारिवारिक स्रोतका अनुसार बिहिबार घरबाट निस्केका पराजुली हेटौडा गएका थिए टाढी हुँदै भरतपुर स्थित घर फर्किने क्रममा टिकौलीको जंगल पार गरेपछि गाड़ीमा आगलागी शुरू भएको स्थानीय प्रहरीले जनाएको छ आगलागीको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाड़ीभित्र रहेका पराजुलीको जलेर मृत्यु भइसकेको थियो पूर्व सैनिक समेत रहेका पराजुलीले उक्त गाड़ी करिब 1 वर्ष अघि खरिद गरेका थिए आगलागीका कारण शव पहिचान गर्न कठिन हुने अवस्थामा पुगेको भए पनि परिवारले मृतक पराजुलिने भएको शनाखत गरिसकेको छ। डीएनए परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल उनको शव भरतपुर अस्पतालमा राखिएको छ। पराजुलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट गाड़ी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अन्तमा मेन न्यूज पुनः एकपटक। भोटेकोशी बाढ़ी पीड़ितलाई मासिक 15,000 राहत दिने। सरकारले रोक्यो रासायनिक मल डीएपीको बिक्री, कार्यविधि नै निलम्बन। र चितवनको भरतपुरमा गुडिरहेको जीएससी आयोन वाई मोडेलको विद्युतीय गाड़ीमा आग लागि एकजनाको मृत्यु। हवस् त, अपरान्न 5 बजेको करेन्ट न्यूज सकियो। हामी बिदा हुन्छौ। नमस्कार।
1: यो हो इटहरी एफएम 92.5 मेगाहर्ज।
2: ओहो, अनि के तौले त नआ फिरिस गो आलेछ। अनि कहाँबाट गइस?
3: ए दिदी, सिधी ट्रेलिङ।
2: आहा, यो सिनी भित्र आएछ। अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: लो, यो त वासिङ मेसिन। अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: अनि जम्मै सामान त्यहीबाट?
3: भयो, यदि जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0252584001।
6: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम, पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
5: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
6: फ्याक्ट्री तथा घरायसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
5: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
6: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
5: फोन नम्बर 0255882798420453 र 97138007।
7: ओइनी, के खालको बत्ती ल्याइस तैले? तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
8: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए।
7: ए तेरिका तँलाई मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
8: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
7: ल, छिड्जा, सस्तो राम्रो भनेकै वेगा हो।
6: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
5: डिलरको लागि सम्पर्क 98525 5948।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। This is Global Bits. Unstoppable.

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9704775472, 9525594141।
3: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
4: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्। विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
5: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटी बाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
6: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809062। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
7: होइन दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिराथे त?
8: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
7: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
8: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
7: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर, काठमाडौँ, धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिसा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, इसिजी, इको लगायत धेरै सेवाहरू पर्छ नि त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त।
6: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी छ सुनसरी। फोन नम्बर 0525587474, 9825754161।

0: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगढामा विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा
1: चौबिसै घंटा जेनरल फिजिसियन डाक्टर विक्रम के आर गुप्ता जेनरल फिजिसियन एमबीबीएस डाक्टर पंकज शाह
0: बिहान 8 बजेदेखि 9 बजेसम्म नवजात शिशु तथा बालरोग विशेषज्ञ एमबीबीएस एमडी पेडियाट्रिसियन डाक्टर श्रद्धा पन्थ प्रत्येक दिन दिउँसो 31 देखि 2 बजेसम्म नवजात शिशु तथा बालरोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर राजेन्द्र राई
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कुमार गुरुङ बिहान 9 बजेदेखि 12 बजेसम्म एमबीबीएस एमएस अर्थो डाक्टर सुन्दर कार्की मध्याह बाह्र 30 देखि 5 बजेसम्म
0: बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 31 बजेदेखि 4 बजेसम्म जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन एमबीबीएस एमएस डाक्टर सन्जु घिमिरे बिहान 7 बजेदेखि 9 बजेसम्म र बेलुका 4:30 देखि 6 बजेसम्म डाक्टर टीएन शाह भिजो एक्सरे
1: डाक्टर मुकेश शाह बिहान 7 बजेदेखि 10 बजेसम्म बेलुका 5 बजेदेखि 8 बजेसम्म वरिष्ठ मृगौला तथा मूत्र रोग विशेषज्ञ एमबीबीएस एमएस डाक्टर इकबाल अहमद शनिबार बिहान 11 बजे
0: शुक्रबार 10:30 देखि दिउँसो 3 बजेसम्म वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ एमबीबीएस एमएस ईएनटी डाक्टर इएन आचार्य शुक्रबार दिउँसो 3 बजे र शनिबार दिउँसो 2 बजे छाला तथा यौन रोग विशेषज्ञ एमबीबीएस एमडी डाक्टर अन्जान राई
2: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी गंगालाल मार्ग हलगडा सम्पर्क नम्बर 025-590-136 025-582-012
1: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
0: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 025-588-650 कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
1: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96-122 98425-65-286
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास

0: अभावका कारण अस्पतालको गेट बाहिर सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनाबारे प्रतिनिधि सभामा सरकारसँग जवाफ मागिएको छ। सांसदहरूले केही हजार रूपियाँ अभावकै कारण गर्भवती महिलाले अस्पतालमा उपचार नपाएर सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्। उनीहरूले यो घटना नेपालको स्वास्थ्य सेवा र सुरक्षित मातृत्वको अवस्थामाथि नै प्रश्न उठाउने घटना भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री बालेन शाहले चुनावका बेला गोजीमा पैसा नहुँदा पनि उपचार पाउनुपर्छ भन्ने नारा दिएको स्मरण गराउनुभयो। उहाँले प्रधानमन्त्रीसँग आफ्नो घोषणा कार्यान्वयनमा राज्य कहाँ उभिएको छ भनेर प्रश्न गर्नुभयो।
1: गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो के गरिब भएर जन्मिनु यो देशमा अपराध हो?
0: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनामा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारीले केही हजार रूपियाँ अभावमा गर्भवती महिलालाई अस्पतालको गेट बाहिर पुग्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर विषय भएको बताउनुभयो। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले आर्थिक अभावकै कारण महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गर्नुभयो। उहाँले सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवा संविधानले सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनमाथि प्रश्न उठाउनुभयो।
2: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्री।
0: रासोपाकी सांसद तथा चिकित्सक डाक्टर तोसिमा कार्कीले अस्पताल पुगेकी प्रसूति पीड़ामा रहेकी महिलालाई तत्काल उपचार र सुरक्षित भर्ना गर्नुपर्ने बताउनुभयो। अस्पतालबाट महिला कसरी बाहिरिन्, पैसा अभावबारे जानकारी पाएपछि सामाजिक सेवा इकाई र आमा सुरक्षा कार्यक्रम किन सक्रिय भएनन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने उहाँको भनाइ छ।
3: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु। फ्री डेलिभरी प्रसव बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
0: घटनाबारे स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढ़ाएको छ। घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि अनुसन्धान भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलको 5 सदस्यीय टोली राजविराज पुगेको छ।
4: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो निमिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बर 8 असोजमा संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको हाई लेभल जनरल डिबेट 22 देखि 28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। सचिव राईले भन्नुभयो, महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा 81 मुलुकका राष्ट्रप्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ।
0: रसुवागढ़ीको बाढ़ीबाट 5,130 जना बेपत्ता भएका छन्। 1385 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भेटिएका मध्ये शनाखत भएका शवहरूको संख्या 104 मात्रै छ, अरूको शनाखत हुन सकेको छैन। प्राधिकरणका कर्मचारीहरूले दिनहुँ जसो बेपत्ताहरूको आँकड़ा केलाइरहेका छन्। अहिलेसम्मको आँकड़ामा केहीको संख्या घट्न सक्ने देखिएको छ भने अरू थप केही व्यक्ति बेपत्ता भएको हुन सक्ने आशंका छ। शुरूमा जसले आफ्ना मान्छे बेपत्ता भएका छन् भनेर नाम टिपाउनुभयो, कैयौंको उद्धार भइसकेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महताले भन्नुभयो, उद्धार भइसकेपछि टिपाइएका ती नाम हटेका छैनन् कि भन्ने हाम्रो अनुमान हो। उद्धार भएकाहरूको नाम समेत बेपत्ताको सूचीमा रहेको भएपछि रुजु गर्दा संख्या केही घट्न सक्छ।
5: सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानका लागि 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालय प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढ़ी पश्चात सो क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीको पठन पाठन अवरूद्ध छ। संरचना पुनः
0: लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव गर्नु भएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू गरिएको विवरणका अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झापा लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनु। समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले झाडा पखाला बाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण भने हालसम्म देखा नपरेको स्पष्ट पार्नुभयो।
5: प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको, प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको सरकारले जानकारी दिनुभएको छ।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्थान, हेट कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थाहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालन ले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो। विक्रम सम्बत 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीति महत्व धेरै नै रहेको उहाँको भनाइ छ। उहाँले विपदपछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेमा हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सभापति थापाले कंग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्योल नरहेको धारणा राख्नुभयो। पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उहाँले बताउनुभयो। त्यस्तै उहाँले नागरिकसँग टुटेको विश्वास पुनर्स्थापित गर्न महाधिवेशन र दशै लगतै 77 जिल्लामा गाउँ गाउँ पुग्ने गरी देशव्यापी अभियान शुरू गरिने पनि जानकारी दिनुभयो।
5: अर्थमन्त्री डाक्टर सोनी मुवागले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेसनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइएको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोची बाढीबाट भएको

0: टाइममा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ। यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकोमा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ। उहाँका अनुसार विभिन्न व्यक्ति तथा संघ संस्थाले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतको रूपमा प्रयोग गर्न सकिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो।
3: नेपाली काँग्रेसका 25 जना नेताहरूले अपील जारी गर्दै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। कंग्रेसले असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगिर 21 महाधिवेशन गर्दै हुनुहुन्छ। कंग्रेसका नाममा 15 महाधिवेशन 2 हुँदैछ, त्यसैले नेताहरूले दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरिरहेका छन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुर धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिनुभयो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो।
3: काठमाडौँको तिनकुने स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिन्डर ग्यास बराबर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई ठूला ट्रकमा लोड गरेको अवस्थामा ग्यास बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लोइटेललाई प्रहरीले पक्राउ गरेको छ। 38 लोइटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर 2 स्थानीय हुन्। वसुन्धरामा ग्यास स्टोर सञ्चालन गरेका लोइटेलले प्रति सिलिण्डर 2750 रुपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। यता चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर यतिखेर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नौलप्रासी, मकवानपुर, बारा, पर्सात, धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 बोर्डिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साई बाबा, नेपाल ग्यास गण्डकी, नौलप्रासी, बर्दघाट सुस्तापूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 15,000 सिलिण्डर बोर्डिङ गरिरहेका छन्।
2: मलेसिया सरकारले नेपालका 25 म्यान पावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप 250 म्यान पावर कम्पनीलाई सब एजेन्टका रूपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा यसअघि 25 म्यान पावर कम्पनीलाई मात्रै मुख्य कन्ट्राक्टरका रूपमा रहेको सूची सार्वजनिक गरेको थियो। एफडब्ल्यूसीएमएसमा 25 मात्रै म्यान पावर कम्पनीको नाम समावेश भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले व्यापक विरोध गरेका थिए। उनीहरूले मन्त्रालयलाई ध्यानाकर्षणसहित नाम फिर्ता लिन दबाव दिएका थिए, तर उक्त समस्या समाधान हुन नपाउँदै यसअघि सूचीकृत भएका 25 म्यान पावर कम्पनीको मातहत काम गर्ने गरी सब एजेन्टको रूपमा थप 250 कम्पनीलाई सूचीकृत गरेर सूची सार्वजनिक भएको व्यवसायीहरू बताउँछन्।
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागू औषधसहित 17 पक्राउ गरेको छ। प्रहरीका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका 14 2, मोरङको लेटाङ नगरपालिका 4 बिपीचोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, कैलालीको धनगढ़ी उपमहानगरपालिका 7 जनआवाज चोकबाट 1 र टिकापुर नगरपालिका 9 खकरौलाबाट 2 पक्राउ परेका छन्। यस्तै नवलप्रासी पश्चिमको बर्दघाट नगरपालिका 4, देवीनगर स्थित बाट 1 तथा पर्साको सखुवा पर्सौनी गाउँपालिका 2, श्रीपुर बजार र पटेरवा सुगौली गाउँपालिका 5, मनिहरोबा चोकबाट 1-1 पक्राउ परेका छन्।
2: रसुवाको भोटेको

0: कोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू सामराज अर्याल, पूर्णबहादुर साउद, रियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोसाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ, म एक्लै कता कता पो भ्याउनु।
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98520 48 510।
5: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेसन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेसन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेसनका लागि सम्पर्क नम्बर 98626 33 964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
7: पशु पक्षीको सर्वोत्तम खाना, भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
6: उत्पादक सागर फिड्स प्राली, इटहरी सुनसरी। फोन नम्बर 025-583-441।
7: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।

0: बाँकी खबर अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनी वाग्लेको आश्वासनपछि आज 27.94 अङ्क बढेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गर्नुभएको थियो। आज बिहान नेपाल आर्थिक पत्रकार समाज सृजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो।
1: अब विदेशका खबर। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेश मन्त्री बीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री च्यो युङले इरानी समकक्षी अब्बास अराघचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। केही दिन अघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग दक्षिण कोरियामाथि दबाव दिँदै आउनु भएको छ। विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जल घाटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन। दक्षिण कोरियाले अवस्थाको मूल्याङ्कन गर्न टोली पठाएको छ।
0: शेख हसिनाकी छोरी साइमा वाजिदले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा उनले सेप्टेम्बर 9 महानिर्देशक टेड्रोस समक्ष राजीनामा बुझाएकी हुन्।
1: अब खेल पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवरमा साँझ 6 बजेदेखि खेल भइरहेको छ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दम छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ।
0: पोखरामा गत फागुनमा सम्पन्न 25 संस्करणको आहारा र गोल्ड कपबाट 3,21,939 रुपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले आज पत्रकारको आय व्यय विवरण सार्वजनिक गरेको हो। प्रतियोगिता तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार प्रतियोगिताबाट 1,33,23,485 रुपियाँ आमदानी भएको थियो। यता नेपालगञ्जमा रङ्गशाला कवर हलमा शनिबार भोलिदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर्विद्यालय मेयर कप तथा बी लेभल खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि प्रतियोगिताले बाँकेको ब्याडमिन्टनको स्तर उकास्न महत्वपूर्ण सहयोग गर्ने 10 दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नेपालगञ्ज ब्याडमिन्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भएको छ।
1: पैसा अभावमा अस्पतालको गेट बाहिरै प्रसूति घटनाले संसद तात्यो। सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवामाथि प्रश्न। बबिता पासवान प्रकरणमा छानबिन शुरू। ड्युटीमा रहेका अस्पताल कर्मचारी निलम्बित।
0: कोसीबाडीबाट मृत्यु भएका र हराएकाहरूको एकिन संख्या निर्कुल हुन समय लाग्ने। बाढीले 9,000 विद्यार्थी प्रभावित। शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 34 करोड लाग्ने अनुमान।
1: प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने। कालो बजारी गरेको आरोपमा काठमाडौँको गैरी गाउँबाट 7-5 सिलिन्डर ग्यास बरामद।
0: हर्मुजबारे दक्षिण कोरिया र इरान बीच छलफल। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी बाजेदद्वारा डब्ल्यूएचओबाट राजीनामा। बाजेदमाथि वित्तीय अनियमितताको अनुसन्धान जारी।
1: र 25 आहारा गोल्ड कपबाट 3,21,000 बचत। नेपालगञ्जमा भोलि एयर कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै जुनियर स्तरका अवसर।
0: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा USC
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
2: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
0: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु
2: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराटचोक
0: सम्पर्क नम्बर 9852075472 9010247474
3: 9747775472 9052594141
4: तातो खाँदा पनि सिरिङ्ग चिसो खाँदा पनि सिरिङ्ग न हाँस्न सकिन्छ न ढुक्कले खान नै यो दाँतको दुखाइले त हैरानै पार्यो बा
5: फेर नगर्नुहोस् दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान
4: हो तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा
5: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे RCT दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ
4: विशेष गरी वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ
5: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन
4: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि फोन नम्बर 0525840088
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
5: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 0525886650

0: ओहो, मेरो दाँत
1: के भयो? बाँच्यो?
0: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
1: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
0: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
1: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
3: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
2: फोन नम्बर 0525-583-561-582-341।
1: होइन दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिरहेको थिए त?
0: के हुनु नि भाइ, ससुराबा ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन् साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
1: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
0: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
1: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिशा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, इसिजी, इको लगायत धेरै सेवाहरू पर्छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त। सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी 6 सुनसरी। फोन नम्बर 0525-583-774-9825-75-54-61। विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा सहित सामुदायिक अस्पताल इटहरी 4 हलगडामा 24 घण्टा इमर्जेन्सी सेवाहरू सञ्चालन भइरहेको छ।
2: डाक्टर मुकेश कुमार शाह MD GP EM, डाक्टर विक्रम गुप्ता MBBS जनरल फिजिसियन, डाक्टर पंकज शाह MBBS जनरल फिजिसियन।
4: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी 4 सुनसरी, गंगालाल मार्ग, हलगडा। सम्पर्क नम्बर 0525-90-136, 0525-82-012। पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520-29373, 98036-41-281।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सिक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरासी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी ल्यान्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255882978424253 र 97138007053।
3: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियू सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 0571-1042 र हेल्पलाइन नम्बर 97090-24184।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ। इट्स 7 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

शान्ति समृद्धि र स्वरोजगारका लागि संसार अभियान नमस्कार, म मनोज दाहाल। यो समय हो प्राइम न्यूजको। प्राइम न्यूजको सुरुमा मेन न्यूज। प्रधानमन्त्रीले राष्ट्रसङ्घ महासभामा जेएनजी आन्दोलनदेखि रसुवा बाढीसम्मका कुरा राख्ने, बाढीपछिको उद्धारदेखि डीएनए संकलनसम्म 8 देशका टोली नेपालमा सक्रिय, महाधिवेशनको कार्यतालिका रोकेर निर्णायक वार्ता थाल्न गगनलाई कांग्रेसका 25 नेताको अपील, र ग्रीन आर्मी विरूद्ध सर्वोच्च अदालतमा रेड दायर। नेपालले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताएका छन्। उनले गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने यो भ्रमण महत्वपूर्ण अवसर हुने उल्लेख गरेका छन्। महासभामा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने समेत उनले बताएका छन्। भोटेकोसी बाढीका कारण भएको क्षतिमा विदेशी मित्र राष्ट्रहरूबाट सहायता आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्मको क्षति विवरण तथा वैदेशिक सहयोगको अवस्थाबारे जानकारी गराइएको छ। प्रस्तुत विवरण अनुसार बाढीका कारण हालसम्म 1385 जनाको मृत्यु भएको छ भने 5000 भन्दा बढी नागरिक अझै बेपत्ता रहेका छन्। बाढी आएको 17 दिनसम्म पनि प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन

0: मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरी रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तीव्र गतिमा राहत तथा उद्धार कार्य भइरहेको बताएका छन्। विपदपछिको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै उनले हालसम्म 320 भन्दा बढी विदेशी सहित कुल 13,676 जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। नेपाल सरकारको अनुरोधमा विभिन्न मित्र राष्ट्रहरूका विशेष टोलीहरू नेपाली सेना र नेपाल आर्मीसँग मिलेर उद्धार तथा अनुसन्धान कार्यमा सक्रिय रहेका छन्। प्रभावित जलविद्युत आयोजनाहरूमा भारत, चीन, दक्षिण कोरियाका सोरुङ उद्धार टोलीहरू खटिएका छन् भने युएई, मलेसिया र अस्ट्रेलिया का उद्धार टोलीहरूले पनि खोज तथा उद्धार कार्य गरिरहेका छन्। साथै भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरूले शवहरूको डीएनए संकलन र पहिचानको कामलाई तीव्रता दिइरहेका छन्। नेपाली कंग्रेसका 25 नेताले एकता कायम राख्न संयुक्त वक्तव्य जारी गरेका छन्। निवर्तमान सहमहामन्त्री डिना उपाध्याय सहित 25 नेताले पार्टी एकता जोगाउनका लागि सभापति गगन थापालाई आग्रह गरेका हुन्। वक्तव्यमा उपाध्याय सहित नेताहरू सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर साई, रामहरि खतिवडा, नयन सिंह महर लगायतको हस्ताक्षर रहेको छ। नेपालको राष्ट्रियता र भू राजनैतिक परिस्थिति थप पेचिलो बन्दै गएकै भन्दै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनैतिक शक्ति जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको अपीलमा उल्लेख गरिएको छ। 15 महाधिवेशनको संघारमा जे जसरी विशेष महाधिवेशन भए पनि तिता मिठा अनुभव भुलेर एकताबद्ध हुनुपर्नेमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भूतकोशी बाढेपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सन प्रति कृतज्ञता समेत व्यक्त गरेका छन्। भोटेकोशी बाढीपछि राहत र उद्धारमा सक्रिय ग्रीन आर्मी नेपाल विरूद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गरी सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपाल सहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ। रसुवाको भुडीकुसी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री परिषद बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीबाट मृत्यु हुनेको संख्या हालसम्म 1,385 पुगेको छ। यस्तै सम्पर्कविहीनको संख्या 5,130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। नुवाकोटबाट 2,615 र रसुवामा 775 र धादिङमा 295 जना होल्डिङ सेन्टरमा रहेका छन्। प्राइम न्यूजमा ब्रेकको पालो, ब्रेकपछि अनलाइनमा राखिएका विभिन्न समाचारमूलक सामग्री सहित उपस्थित हुनेछौ।
1: ओहो, अनि के तोले त नआ फिरिस गो आलेज अनि कहाँबाट गइस
2: रिद्धि सिद्धि ट्रेलिङ
1: पाइदिरहेछ
2: अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, पेनासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0525584001।
5: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
6: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्, दाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
5: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9801044291।
7: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
5: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
7: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
5: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
7: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
5: फोन नम्बर 0255776644, मोबाइल 9848202353 र 9807709020।
7: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
8: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
9: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
8: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
9: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
8: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
9: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
8: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842023416 हो।
0: ब्रेक पछि पुनः स्वागत छ। अब विभिन्न अनलाइनमा राखिएका प्रसङ्गहरू। आज onlinekhabar.com गरिमा हत्या प्रकरण, दुई बालकलाई सुधार गृह र 10 प्रतिवादीलाई तारिकमा रिहा गर्न आदेश शीर्षकमा खबर राखिएको छ। बारासीमा राखी बालिका गौरीमा चौधरीको अपहरण, जबरजस्तीकरणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य 10 प्रतिवादीलाई तारिकमा रिहा राखेर रिहा गर्ने आदेश दिएको छ। अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले भदौ 24 गते दुई बालकलाई पूर्वपक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको छ। अदालतले ती दुई बालक विरुद्ध संकलित बयान, सब परीक्षण, प्रतिवाद, चिकित्सकीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतलाई प्रमाण लगायतका प्रमाणलाई आधार मानेको आदेशपत्रमा उल्लेख गरिएको छ। अदालतले कानूनको विवादमा परेका बालकहरू विरुद्ध अभियोगमा माग दाबी अनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै मुद्दाको पूर्वपक्ष अघि बढाउन आदेश गरेको छ। साथै पीडित पक्षलाई तत्काल अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन, 2,00,000 रुपियाँ पीडित राहत कोषबाट उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्न आदेश दिएको छ। यसै गरी बिहिबार अदालतले यही घटनामा अभियोग लागेका 10 जना प्रतिवादीलाई तारिकमा राखेर पूर्वपक्षका लागि पूर्वपक्ष गर्न आदेश दिएको छ। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले सोही घटनाका प्रतिवादीहरू जितपुर सिमरा उपमहानगरपालिका एकको प्रोग्रेस चौधरी सहित 10 जनालाई रिहा गर्न आदेश दिएको छ। प्रोग्रेस चौधरीलाई 20,000 रुपियाँ धरोटी र अन्य 9 जनालाई साधारण तारिकमा रिहा गर्न आदेश जारी भएको छ। प्रतिवादीहरू प्रोग्रेसका बुबा इन्द्रजित, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेक बहादुर थापा मगर, नवीन विकर र शेष हसमुद्दिनलाई साधारण तारिक बाइकमा छाडेको छ। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिकाले रिहा गरिएको आदेशमा उल्लेख गरिएको छ। बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती गराउने र कर्तव्य ज्यान मुद्दा अदालतमा अभियोजन गरेको थियो। घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखिएपछि अदालतले उनीहरूलाई रिहाई गर्न आदेश दिएको छ। गत साउन 31 गते जितपुर सिमराउप महानगरपालिका एक स्थित प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला गरिमा बेपत्ता भएकी थिइन्। भदौ 2 गते साँझ भक्ति नगर स्थित एक घरमा उनको शव फेला परेको थियो। यो घटनाको देशव्यापी रूपमा चर्को विरोध र दोषीमाथि कडा कारवाहीको माग गरिएको थियो। भदौ 6 गते सरकारको 3 बुँदे सहमति पश्चात परिवारजनले शव बुझेका थिए। परिवारजनले सो घटनामा 2 बालक सहित 12 जनालाई प्रतिवादी बनाएर जाहेरी दिएका थिए भनेर आज अनलाइन खबर .com गरिबा हत्या प्रकरण 2 बालकलाई सुधार गृह 10 प्रतिवादीलाई तारेकमा रिहा गर्न आदेश शीर्षकमा यो खबर राखिएको छ। यसै गरी आज नेपाल प्रेस .com गृहमन्त्रीसँग वैचारिक मतभेद भएकै हो तर बाहिर आएको जस्तो ठूलो होइन शीर्षकमा खबर राखिएको छ। राष्ट्रपाकी सचेतक क्रान्ति शिखा धितालले गृहमन्त्री सोदन गुरुङसँग विचार विमर्श भएका कुराहरूलाई विवादका रूपमा नभई सामान्य रूपमा लिनुपर्ने बताएकी छन्। संसद भवन परिसरमा संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले आफूहरू बीच भएको कुरालाई एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्दा बढाई चढाई गरिएको हुन सक्ने भन्दै अनुमानका आधारमा समाचार नबनाउन आग्रह गरेकी छन्। उनले भनिन् तपाईँहरूले सुन्नु भएको कुराहरू सत्य तथ्य हुन्। यदि त्यसमा आधारित भएर प्रश्न गर्नुभएको

रोकेर निर्णायक वार्ता थाल्न गगनलाई कांग्रेसका 25 नेताको अपील र ग्रीन आर्मी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर। हवस् त, अहिलेलाई प्राइम न्यूजको समय सकियो, मनोज बिदा हुन्छु, नमस्कार।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ, अनि छोरालाई एकजोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरिनौ विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528410।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520636।
6: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
4: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
6: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: राख्नुहुन्छ। तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
3: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
4: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
2: ओहो गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
5: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425 480 32, 98185876, याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लक्की ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
2: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
0: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
2: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
0: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
2: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा,
0: फोन नम्बर 025588272 98424042053 र 97138007 53।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
5: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98522597291, 98010442191। उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626333964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: भएको छ। It's 8 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
3: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। पैसा नहुँदा पनि उपचार भन्ने बालनको नारामाथि सड़कमा जन्मिएको बच्चाले उठायो गम्भीर प्रश्न। सरकारी स्वास्थ्य सेवाको दावीमाथि संसदमा बुलन्द आवाज। घटनाबारे छानबिन शुरू। ड्यूटीमा रहेका कर्मचारी निलम्बित।
4: खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हाम्रो एजेन्डा।
5: तपाईँले घोषणा गर्नु भएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
6: स्वास्थ्यमा ठुला ठुला कुरा गरेर बसिरहेका छौ
5: तर राज्यको सेवा बबितासम्म पुगेन।
7: कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो?
6: यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तवा गर्नुहुन्छ, तपाईँको नाश लेख्या।
8: ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
3: चिलेमे हाइड्रोको टनेलसम्म जाने बाटो खोलियो। विदेशी सहितको संयुक्त टोलीसँग काम जारी रहेको नेपाली सेनाको भनाई। 10 दिनपछि त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाह अस्पतालबाट डिस्चार्ज। प्रधानमन्त्री बालिनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। रसुवा बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 2 अर्ब 34 करोड़ लाग्ने अनुमान। राइट टू रिकल सम्बन्धी दस्तावेज तयार पार्न राष्ट्रपतिले बनायो समिति। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्, हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुम्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्दै चुनावी सभाहरूमा न्याय र समानताको चर्को ओकालत गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको चुनावी प्रतिबद्धतामाथि सप्तरीको राजविराजमा घटेको एक लज्जास्पद घटनाले गम्भीर प्रश्न चिन्ह

0: खडा गरिदिएको छ। प्रधानमन्त्रीको उक्त लोकप्रिय घोषणा र सरकारको मातहतमा रहेका अस्पतालको वास्तविक कार्यशैली बीच आकाश जमिनको दूरी रहेको प्रमाणित गर्दै राजविराज नगरपालिका 14 की गर्भवती बबिता पासवानले केवल 2500 रुपियाँ मेडिकल जाँच शुल्क तिर्न नसक्दा गजेन्द्र नारायण सिंह अस्पताल बाहिरकै चिसो फुटपाथमा बच्चा जन्माउनु परेको छ। नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्ने दावीसहित सत्ताको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्रीको आफ्नै ड्रीम प्रोजेक्ट र चुनावी नारालाई घिज्याउने गरी घटेको यस स्वास्थ्य चरम लापरवाहीको घटनाले अहिले संसददेखि सड़कसम्म सरकारको कड़ा आलोचना भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा घण्टी बजाउँदै हजारौंको जनमानस अगाडि खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्नुभएको थियो। त्यही बेला सिट्ठी र ताली परर बजेका थिए।
1: खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हाम्रो एजेन्डा।
0: प्रधानमन्त्री बालेन्द्र शाहको यो घोषणामा त्यति बेला सिट्ठी र तालीको गडगडाहटले समर्थन जनाएको थियो, तर प्रधानमन्त्रीको त्यही प्रतिबद्धताको परीक्षा लिने गरी अहिले सप्तरीकी बबिता पासवानको घटना सार्वजनिक भएको छ। आर्थिक अभावमा उपचारका लागि अस्पताल पुगेकी प्रसव पीड़ित महिलाले अस्पताल बाहिरै बच्चा जन्माउनु पर्ने अवस्था आएपछि प्रधानमन्त्रीको घोषणामाथि नै प्रश्न उठेको हो। यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रतिनिधि सभामै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले प्रधानमन्त्री बालेनको चुनावी घोषणालाई स्मरण गराउँदै राज्यले विपन्न नागरिकको स्वास्थ्य अधिकार व्यवहारमा कसरी सुनिश्चित गरिरहेको छ भन्ने प्रश्न उठाउनु भएको छ।
2: गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेन्डा कार्यान्वयनको लागि लागू गर्नको लागि आजसम्म नीति नियममा के परिमार्जन गरेको छ, के बहस गरेको छ म सोध्न चाहन्छु। त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो के गरिब भएर जन्मिनु यो देशमा अपराध हो?
0: निमुखा जनताले भोग्ने नीति बेग्लै छ। बाँच्न जाने अस्पतालको प्रसव पीड़ामा रहेकी महिलालाई लखेटिदियो। खुशबू ओलीले संसदमा सरकारसँग जवाब मागिरहँदा घटनाको अर्को पाटो स्वास्थ्य प्रणालीमै देखिएको कमजोरीतर्फ पनि औंला ठटिएको छ। प्रसव पीड़ामा रहेकी महिलाले तत्काल उपचार किन पाइनन्? अस्पतालको आपतकालीन प्रक्रिया र विपन्नका लागि उपलब्ध सरकारी सुविधा किन सक्रिय भएनन्? सत्तारूढ़ दलकी सांसद तथा चिकित्सक डाक्टर तोसीमा कार्कीले यिनै प्रश्नको जवाब खोज्नु भएको छ।
2: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु। फ्री डेलिभरी प्रसव बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नुपर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
0: बबिता पासवानको घटनाले स्वास्थ्य सेवाको व्यवस्थापनसँगै सरकारको राजनैतिक जवाबदेहतामाथि प्रश्न उठाएको छ। सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहप्रति कड़ा असन्तुष्टि व्यक्त गर्दै मधेसका जनताको मतबाट सरकारमा पुगेको नेतृत्वले नै मधेसी समुदायलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ। उहाँले सरकारलाई सचेत गराउँदै आगामी दिनमा यसको राजनैतिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ।
3: बिहानै मेरो घरमा एउटा दलितको नेता भोला पासवान सप्तरीबाट आउनुभयो, उहाँले भिडियो देखाउनु भएको थियो त्यो बबिता पासवानको, कि राज्य कति मधेसी प्रति पीडादायी छ, कि उलाई हस्पिटलमा बस्ने अधिकार पनि दिएन। म रुँदै आए त म यहाँ रुँदैन, म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेको थिए कि यो सरकार बनेन भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
0: सांसदहरूले बबिता पासवानको घटनालाई केवल एउटा अस्पतालको कमजोरीका रूपमा नलिई विपन्न नागरिकका लागि राज्यले सुनिश्चित गरेको स्वास्थ्य सेवामाथिकै प्रश्नका रूपमा उठाएका हुन्। सरकारी स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम र अस्पतालको आपतकालीन व्यवस्थापन प्रणाली कहाँ चुकियो भन्ने विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ। सत्तारूढ दलकै सांसदहरूबाट सरकारसँग जवाब माग भइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि घटनालाई गम्भीरतापूर्वक उठाएको छ। कांग्रेसका सांसद गीता गुरूङले आर्थिक अभावकै कारण एउटी गर्भवती महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु स्वीकार्य हुन नसक्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो।
4: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्रीज्यू।
0: बबिता पासवानको घटनाले सरकारको राजनैतिक जवाबदेहितामाथि प्रश्न उठाएसँगै संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनमाथि सांसदले प्रश्न गरिरहेका छन्। आर्थिक अभावकै कारण गर्भवती महिलाले अस्पतालको ढोकामै बच्चा जन्माउनु पर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीमाथिकै गम्भीर प्रश्न भएको भन्दै उनीहरूले सरकारसँग जवाब माग गरेका छन्। सत्तारूढ राष्ट्रपाकै सांसद खगेन्द्र कर्णले घटनाबारे हिजो नै सम्बन्धित मन्त्रीले संसदमा स्पष्ट जवाब दिनुपर्ने संसदमा माग गर्नु भएको थियो।
5: एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ। हामी चाहिँ स्वास्थ्यमा ठुला ठुला कुरा गरेर बसिरहेका छौँ। मान्य मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ।
0: सांसदहरूले घटनालाई गम्भीर रूपमा उठाएपछि सरकारले भने छानबिन अघि बढाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ।
6: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवनजङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।
0: बबिता पासवानले आर्थिक अभावकै कारण अस्पतालको बाहिर बच्चा जन्माउनु परेको घटना केवल एउटा परिवारको पीड़ा नभई नेपालको स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न बनेको छ। संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको हक व्यवहारमै सुनिश्चित गर्न नसकेसम्म यस्ता घटना दोहोरिन सक्ने भन्दै सांसदले सरकारको ध्यान आकर्षण गराएका छन्। घटनाबारे छानबिन अघि बढ़िसकेको अवस्थामा अब दोषी पहिचान र कार्यवाहीसँगै अस्पतालको आपतकालीन सेवा, सामाजिक सेवा इकाई, आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता सुधार गर्दै पैसाकै अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोका बाहिर बच्चा जन्माउनु पर्ने अवस्था नआउने सुनिश्चितता गर्नुपर्ने चुनौती सरकार सामु रहेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
7: नेपाली सेनाले चिलिमे हाइडोको टनलसम्म जाने बाटो खोलिएको जनाएको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार हेभी इक्विपमेन्ट जान मिल्ने गरी टनलसम्मको बाटो खोलिएको हो। यो हाइडोमा विदेश सहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ। सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको छ। त्यसै गरी रसुवागढी जलविद्युत आयोजनामा कम्पोज साइट क्विक रियाक्सन टिम तथा विदेश सहितको संयुक्त खोज तथा उद्धार टोली मार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ। लाङटाङ हाइडोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ। माथिल्लो त्रिशुली एकको हाकु बेसी स्थित अडिट एकको टनेलमा नेपाली सेनाको टलीले टनेलको 200 मिटर आसपासको इलाकामा ड्रोन मार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ। त्रिशुली 3-1 पावर हाउस तथा टनेल इलाकामा पनि संयुक्त टोली मार्फत खोजी भइरहेको छ। त्रिशुली 3 पनि खोजी जारी रहेको सेनाको भनाइ छ। रसुवा बाढीमा परेको 10 दिनपछि त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह काठमाडौँको छाउन स्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ 19 सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी 8 दिनको अस्पताल बसाएपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले 24 सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जर्नल डिबेट 22 देखि 28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। सचिव राईका अनुसार महासभाको जर्नल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले रसुवाको भोटिकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनः रूपथानका लागि 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। बाढी पश्चात त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायीहरू बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको र प्रधानमन्त्री लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिनुभयो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीहरूलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यता को अन्त्य भएको विभागले जनाएको छ। सत्तारूढ दल रासपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा 11 संसदीय समिति गठन गरिएको हो। उनका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। काठमाडौँको तिनकुनी स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिन्डर 2750 रुपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइएको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बा राज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्हको प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्य पूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेश मन्त्रीबीच वार्ता भएको हो। दक्षिण कोरिया

0: नेपाली विदेश मन्त्री चो ह्युवनले इरानी समकक्ष अम्बास अरागचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको हो। मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कपको फाइनलमा भोलि नेपाल र युए उपाधि सन् 2027 एसिया कप स्थानका लागि आम्ने सामने हुँदैछन्। जारी प्रतियोगितामा युए अपराजित रहँदै फाइनलमा पुगेको छ भने नेपाल समूह विजेता बनेर सेमी फाइनलमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो। नेपाल र युए बीच हालसम्म 19 एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले 11 र युएले 8 जित निकालेका छन्।
1: ओहो, अनि के तौले त नयाँ फिरिस भो हालेछ, अनि कहाँबाट गइस?
2: रिद्धी सिद्धि ट्रेलिङ।
1: यो सिनी भित्र आएछ, अनि कहाँबाट?
2: रिद्धी सिद्धि ट्रेलिङ।
1: लो यो त वासिङ मेसिन, अनि कहाँबाट?
2: रिद्धी सिद्धि ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीँबाट?
2: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट मलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0252-84-001।
5: अरे सधैँ जङ्क फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
6: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
7: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्य सँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
8: नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बेनु शर्मा।
9: खल्तीमा पैसा नहुनेले पनि उपचार पाउनु पर्छ भन्दै जनतालाई सुखको सपना देखाउने तिनी बालिन सारन नयाँ एजेन्डा बोकेकाहरू आज व्यवस्था र सरकारको बागडोर सम्हालेर बसिरहेका छन्। तर भाषणको यो सुन्दर संसार र विपन्न नेपाली आमाले भोग्नुपर्ने धरातले यथार्थ बीच कति कोर खाडल छ भन्ने कुरा बुझ्न सप्तरीको राज विराज पुग्नुपर्छ, जहाँ मात्र 1200 रुपियाँ खल्तीमा नपुग्दा एकजना गर्भवती आमा अस्पतालको गेट बाहिर सड़क पेटीको चिसो नालीमाथि छटपटाउँदै सुत्केरी हुन बाध्य भइन्। मंगलबार मध्यराती 1 बजेको थियो। राजविराज नगरपालिका 14 कि 30 वर्षीय बबिता कुमारी पासवानलाई सहनै नसकिने प्रसव पीड़ा अर्थात सुत्केरी व्यथा भइरहेको थियो। मजदूरी गरेर परिवार पाल्ने श्रीमान हरेराम पासवानले हतार हतार ई रिक्सा खोजेर श्रीमतीलाई लिएर गजेन्द्र नारायण सिंह अस्पताल पुगे। मनमा आशा थियो, अस्पताल पुगेपछि त सरकारको आमा सुरक्षा कार्यक्रमले न्याय देला, मेरो श्रीमतीले सुरक्षित रूपमा बच्चा जन्माउनिन्, उनलाई आशा थियो। अस्पतालको लेबर वार्डमा जाँच त भयो, तर लगत्तै स्वास्थ्य कर्मीले रगत परीक्षणको एउटा पूर्जा हरेरामको हातमा थमाइदिए। भूमिविहीन हरेरामको खल्तीमा जम्मा 2000 रुपियाँ मात्र थियो, जुन बबितासँगै थियो। जब उनले काउन्टरमा सोधे जवाफ आयो रगत जाँचको 3200 रुपियाँ लाग्छ। यो रात बबिताले अस्पतालको बेडमा होइन एक एक सेकेन्ड मृत्युसँग लडिरहेकी थिइन्। प्रसव पीडाले मरणासन्न भएर छटराइरहेकी उनी अस्पतालका मान्छेहरू पेटको बच्चा भन्दा बढी काउन्टरको पैसा हेरिरहेका थिए। बबिता सम्झिन्छिन्, मात्र 1200 रुपियाँ नपुग्दा उनका श्रीमान अस्पतालभित्र लाचार बने, केही बोल्नै सकेनन्। मध्यराति आफूलाई फोन गर्दा पनि पैसाको जो हुन नसकेको उनी बताउँछिन्। अन्तत बाहिरका औषधि पसलमा उधारो माग्न हरेराम निस्कदा पीडाले चिच्याइरहेकी बबिता पनि लुरु लुरु श्रीमानको पछि पछि बाहिर आउन बाध्य भइन्। बिहानको 4:30 बज्न लाग्दा बेथाले सिङ्गो शरीर चुडिएजै भएपछि बबिता अस्पतालका गेट बाहिर सड़क पेटीको नालीमाथि घोप्टो परेर रुन र कराउन थालिन्। अस्पतालका डाक्टर र नर्सहरू त्यहीबाट हिँडिरहेका थिए। मैले रुँदै हेरे तर कसैले मलाई मान्छे सम्झेनन्। बबिताको आँसु खस्छ, अन्तत छिमेकी महिलाको सहयोगमा 2.5 घण्टासम्म भुइँमा छटपटाउँदै बबिताले त्यही नालामाथि नै आफ्नो नवजात शिशु छोरालाई जन्म दिइन्। भाषणमा निशुल्क स्वास्थ्यको नारा घन्किरहँदा एउटा नेपाली शिशुको पहिलो पाइला सड़कको फोहोर नालामा पर्यो। बच्चा जन्मेपछि आत्तिएका हरिरामले पुनः श्रीमती र शिशुलाई बचाउन अस्पतालको गाइनो वार्डभित्र पुर्याए, तर त्यहाँ दया र उपचार पाउनुको साटो नर्स र सरसफाई कर्मचारीहरूले चरम दुर्व्यवहार गरे। भर्खरै सड़कमा बच्चा जन्माएर शिथिल भनेकी आमालाई केही बेर बस्न दिनुहोस् भन्दा कर्मचारीहरूले छिटो निस्किहाल्नु होइन भने धक्का दिएर निकाल्छौ भन्दै अप्काएर लखेटेर अस्पताल बाहिर निकालिदिए। अन्तत त्यो गरिब परिवार फेरि ई रिक्सा चढेर घर फर्कन बाध्य भयो। अहिले अस्पतालका डाक्टर जितेन्द्र कडेल हामीलाई जानकारी नै नदी उनीहरू बेडबाट भागे भन्दै आफ्नो गल्ती लुकाउन खोजिरहेका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र अहिले आमा र शिशुलाई अस्पताल ल्याएर उपचार त गरिएको छ, तर यो घटनाले अहिलेको व्यवस्थालाई गिज्याइरहेको छ। भाषणमा पैसा नहुनेले पनि उपचार पाउनुपर्छ भन्नु जति सजिलो छ, बबिता जस्ता विपन्न नागरिकका लागि अस्पतालको गेटभित्र छिर्नु त्यति नै कठिन छ। 1200 रुपियाँ नहुँदा एउटा शिशु फोहोर नालामा जन्मिन विवश हुन्छ भने के त्यो नालाको हिलो बबिताको शरीरमा मात्र लागेको हो र? होइन, त्यो हिलो त देशको लाचार स्वास्थ्य प्रणाली, नेताहरूले गर्ने ठुला भाषण र यो निर्दयी राज्यको अनुहारमा लागेको हो। त्यो अबोध शिशुले भोलि ठुलो भएर सोध्यो भने सरकारसँग के जवाब छ? कि तिम्रो आमाको खल्तीमा 1200 रुपियाँ थिएन, त्यसैले तिमी नालामा जन्मियौ भनिदिने? एउटा नागरिक हुनुको मूल्य 1200 रुपियाँ मात्रै हो।
10: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
11: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
10: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
11: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
10: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
11: फोन नम्बर 0525776044, मोबाइल 9848202353 र 9807709720।
10: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हासपोसामा पनि।
12: परिवारको खुसीका लागि सफा लुगा,
10: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
12: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
10: हात धुँदा नपोल्ने,
12: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
10: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
12: परिवारलाई खुसी बनाऊ।

0: गर्ने कि दसैँ मनाउने पनि होला नि त, होइन र?
1: भनेको अहिले असोजमै गर्नुपर्छ भन्ने के हो त तपाईँहरूले यता जिद्दी? फेरि
0: होइन, जिद्दी होइन, त्यो संविधान र कानुन सर्वोच्चको त्यहाँनिर फैसला हो, त्यो व्याख्या गर्ने त्यो कुरा गर्ने त सर्वोच्च अदालत होला नि त, होइन र?
1: सर्वोच्च अदालतले 14 गतेदेखि नै गर्नु भनेको छ,
0: सर्वोच्च अदालतले त्यहाँनिर त्यो कुराको स्टुडी लिएर उसले चाहिँ 16 देखि 19 त्यहाँनिर अधिवेशनको डेट सँगै फिक्स गरिसकेका हुनाले तिम्रो रिट लाग्दैन भनेको छ नि त।
1: भनेपछि तपाईँहरूले चाहिँ बाध्यकारी छ संविधान,
0: बाध्यकारी हाम्रो बाध्यकारी होइन भने संविधान र कानुन सर्वोच्चको बाध्यकारी
1: उनीहरूले गर्दा तपाईँहरू सार चाहिँ चाहेर पनि सक्नुहुन्न।
0: संविधान र कानुन भन्दा विपरीत हामीले सार्न मिल्ने कुरै भएन।
1: अनि अर्को चाहिँ फेरि शेखर कोइरालासित, पूर्णबहादुर खड्कासित पनि प्यारलले वार्ता भइरहेछ, त्यस कारणले सर्न सक्छ कि भन्ने आशंका छलफल चाहिँ गाई गुई कुरा पनि गाउँ गाउँ कार्यकर्ताहरूको बिचमा गइरहेछ के
0: कुरा त्यहाँनिर नेताजीहरूले त्यहाँनिर छलफल गरे होला, त्यो कुरा आफ्नो ठाउँमा होला, होइन? उहाँहरूले कसरी हो, मैले देखेँ त्यहाँनिर, म निर्वाचन समितिको संयोजक हुँ, मैले त्यहाँनिर विधान र कानुन संविधान हेर्ने हो, विधान र कानुन र संविधानले चाहिँ त्योभन्दा बढी तलमाथि गर्न सकिँदैन भन्ने मेरो त्यो संविधान र कानुनको बुझाइ हो। कानुन र संविधान भन्दा बाहेक त म त कहाँ जान सक्छु।
1: यो वार्ता सार्ता भइरहेछ, जो जो आइरहनु भएको छैन उनीहरू छुट्ने हुनुभयो उहाँहरू?
0: होइन, छुट्ने कुरा त भएन नि, त्यो अधिवेशनमा भाग लिनु त अहिले पनि उहाँ
1: अध्यावधिक नगरेकाले पाउने कि नपाउने?
0: होइन, त्यो त त्यहाँनिर निर्णय नै गरिसक्नु भयो नि, त्यो पहिला त्यहाँनिर पुष मसान्तरसम्म रिन्यु गरेका मान्छेलाई समावेश गर्न त गरिसक्नु निर्णय नै भइसक्यो।
1: ए, भनेपछि त्यति बेला त अब अहिले अध्यावधि गर्दिन भनेहरूले पनि त्यति बेला त नवीकरण गर्नुभएको छ?
0: अहिलेको अध्यावधि भनेको त डिजिटल गरेर अपग्रेड गरे त हो नि, अपग्रेड चाहिँ त्यसा नै हुन्छ भनेपछि त अरू त के गाह्रो भयो र?
1: अनि अर्को, यो जुन बाढी पहिरोको कारणले 3-4 जिल्लामा चाहिँ अलिकति समस्या पनि छ, यसलाई चाहिँ कसरी छुट्टै केही व्यवस्था गर्नु छ?
0: होइन, त्यसलाई त यो 4 जिल्लाको हकमा चाहिँ त मैले त्यहाँ चाहिँ अहिले पनि धादिङका साथीहरूसँग धेरैवटा साथीहरूसँग छलफल गरी धादिङमा चाहिँ जम्मा 2 पालिकामा मात्रै समस्या छ अरे, अन्त समस्या छैन अरे धादिङमा।
1: हजुर,
0: अब धेरै चाहिँ समस्या भएको रसुवा र त्यहाँनिर नुवाकोट हो, रसुवा र नुवाकोटको साथीहरूलाई पनि अब केन्द्रीय महाधिवेशन चाहिँ तलमाथि गर्न सकिँदैन, यो बिचको चाहिँ उहाँको बाढी पहिरोको हकमा उहाँको सुविधा अनुसारको गर्न त सकिहालिन्छ।
1: 2 जिल्लालाई चाहिँ अब वडा नगर अधिवेशन अलिक पछाडि कतै कुनै आफूलाई जहिले अनुकूल पर्छ त्यति बेला गर्ने
0: होइन, त्यो आफ्नो अनुकूल त गर्नै सकिँदैन। केन्द्रीय महाधिवेशनमा उहाँहरू त्यहाँनिर त्यही जिल्लाका त्यही 2 जिल्लाका साथीहरू पनि त उहाँहरू केन्द्रीय लड्ने मान्छे होला, उहाँलाई मतदाता तयार गरिदिनु पर्यो
1: भनेको कसरी गर्नुहुन्छ तपाईँहरूले?
0: अहिलेको चाहिँ सिड्युल जे छ त्यो सिड्युल भन्दा बाहेकका दिनमा उहाँको सुविधा अनुसारको गर्न सकिहाल्नु।
1: अनि अब यो 3 र 4 भनेको छ नि वडा अधिवेशन, त्यो चाहिँ 3 र वडा
0: अधिवेशन, हजुर हजुर,
1: अनि त्यसपछि त्यो 3 र 4 जुन दिन गरे पनि हुने हो?
0: होइन, त्यहाँनिर एउटा जिल्लाले 3 गर्छु भन्नेले 3 नै गर्नु पर्यो, होइन 3 म गर्दिनँ, 4 गर्छु भने 4 नै गर्नु पर्यो, तर त्यो जिल्लामा चाहिँ जुन दिन उहाँले गर्ने भन्नुहुन्छ त्यही दिन गर्नु पर्यो।
1: जिल्लाको र प्रदेशको चाहिँ किन हजुरहरूले नतोक्नु भएको?
0: होइन, त्यसमा चाहिँ अब त्यो समयले नभ्याइएन,
1: अब पछि गरे पनि हुन्छ भन्ने हो?
0: होइन, पछि गरे पनि हुन्छ भन्नाले कानुनले त्यहाँनिर मतदाताहरू त्यहाँनिर तपाईँको क्षेत्रीयमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि, क्षेत्रीय महाधिवेशन पनि, प्रदेश महाधिवेशनबाट पनि साथीहरू जो आउनुपर्ने मतदाता सबै आइहाल्छन्। त्यो चाहिँ जिल्लाको सभापति पदेमा चाहिँ महाधिवेशन प्रतिनिधि हो, अब अहिले लड्दाखेरि त्यहाँनिर जिल्लामा लड्दाखेरि त्यहाँनिर महाधिवेशन प्रतिनिधि कम्पलसरी हुनु परिहाल्छ, त्यो हुने भएपछि त्यही मान्छे चाहिँ मतदाता हुने त हो नि।
1: अनि अहिले विशेष महाधिवेशनबाट बनाएको विधानमा थपिएका नयाँ अलि मुख्य उल्लेख्य यो विधानमा भएको मुख्य व्यवस्था के हो यो निर्वाचनसँग सम्बन्धित?
0: 35 भन्दा मुनिका साथीहरू चाहिँ युवाहरू चाहिँ जेनजी साथीहरू पनि आउनुपर्ने कम्पलसरी, त त्यो क्लस्टर नै छुट्टै छ
1: भनेको वडाबाटै आउँछ होइन?
0: वडादेखि नै आउनुहुन्छ उहाँ, केन्द्रीय सदस्य पनि त्यही कोटा अन्तर्गत उहाँहरू माथिसँग केन्द्रीय सदस्यसँग लड्न पाउनुहुन्छ। त्यसबाहेक त्यहाँनिर अब पेसागत श्रमिकहरूको पनि छुट्टै छ,
1: त्यसमा पेसागत श्रमिकमा यो व्यवसायीहरू उद्योगीहरू पर्छन् कि पर्दैनन्? त्यसमा
0: उद्योगीहरू त्यहाँनिर त्यसमा पर्दैनन् उहाँहरू, अब त्यहाँनिर पेसागत भनेको त डाक्टर, इन्जिनियर, वकिलहरू पर्छन्, पत्रकारहरू पनि पर्यो, त्यो त्यहाँनिर ट्रेड युनियन अन्तर्गत नपर्ने साथीहरू सबै यतातिर नि पर्छन्, ट्रेड युनियनमा पर्ने साथीहरू ट्रेड युनियनमा पर्नुहुन्छ।
1: अनि त्यसपछि अर्को, यसमा अहिले गरेको विशेष व्यवस्था भनेको चाहिँ केन्द्रीय सदस्य तथा पदाधिकारीहरू पनि वडाबाटै आउनु पर्यो भन्ने अर्को चाहिँ अलिकति जटिल व्यवस्था गरिदिनु भएछ नि तपाईँहरूले?
0: जटिल व्यवस्था होइन, सबैलाई समान दृष्टिकोणले हेरे भनौँ न, कहाँ जटिल। पहिलो हो र
1: अनि केन्द्रीय अहिले चाहिँ तपाईँको पार्टीमा अहिले
0: मान्छे भने त सबै समान होइन नि भने
1: अहिले तपाईँको पार्टीको सबैभन्दा ठुलो विवाद भनेको चाहिँ यही कारणले हो जस्तो देखिन्छ। पुराना नेताहरू घोडामा गएर नमस्ते गरेर प्रतिनिधि भएर आउनु पर्ने स्थितिमा तपाईँहरूले पारिदिनु

0: त्यो त्यतिर जान नसक्ने भएर पार्टीबाट न्यू खोजे जस्तो देखिन्छ नि उहाँहरूले.
1: संविधानले चाहिँ सबै मान्छे बरोबर भन्छ होइन, अनि एकजना मान्छे चाहिँ एकचोटि चाहिँ केन्द्रीय सदस्य भएपछि त्यो तल चाहिँ जानै नपर्ने, त्यो चाहिँ ठुलो मान्छे भइराख्ने, अनि अरूले चाहिँ तलैदेखि आउनुपर्ने, अनि डिस्क्रिमिनेसन भयो कि भएन भन्नु त.
0: होइन, उहाँहरू केन्द्रीय नेतृत्व राजनीति गरेका मान्छेलाई गाउँ गाउँमा वडामा जानुपर्ने कुरा त अलिक गाह्रो भयो नि त.
1: केन्द्रीय नेतृत्व गर्न पनि त त्यही गाउँबाट आएको त होला नि होइन, गाउँलाई चटक्क बिर्सिनु हुन्छ भने.
0: अनि यो यही प्रावधान हटाउनु पर्यो भनेर केन्द्रीय कार्य समितिमा पनि छलफल भयो अरे, अनि हाम्रो अहिले असन्तुष्ट हुनुभएको नेताहरूले पनि त्यही कुरालाई एउटा शर्तको रूपमा राख्नु भएको छ अरे, यो हटाउनु पर्यो भनेर हट्ने सम्भावना छ कि छैन?
1: मलाई पनि जाय लाग्यो के भने हामी संविधानको गुहार माग्छौँ, संविधानले सबै समान हुन् भन्ने मान्छ, अनि चाहिँ एउटा केन्द्रमा चाहिँ एकचोटि पुगेका मान्छे चाहिँ सधैँभरि केन्द्रमा मात्रै जानु पर्ने, तल जाँदैन नजाने, बिरुवामा पानी हाल्नै नपर्ने, बिरुवा रोपिएर चाहिँ माथि हाँगा बिगा लागेर चाहिँ फलफुल फलेपछि तल चाहिँ पानी हाल्नु पर्दैन भने.
0: भनेपछि अब अन्तिममा भनिदिनु, महाधिवेशन दायाँ बायाँ केही पनि तरिकाले सर्नेवाला छैन?
1: छैन छैन, कारण यो चाहिँ सर्नेवाला छैन भने संविधान र कानुन र विधानले दिँदैन.
0: सर्यो भने के भन्नुहुन्छ हजुरहरूले, इन केस सर्यो भने नेताहरूले सारो भन्नुभयो भने?
1: होइन, नेताहरूले सार्ने भन्नुभयो भने विधान र संविधान चाहिँ विपरीतका कुराहरू उहाँले गर्नु हुँदैन भन्ने लाग्छ नि मलाई.
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक. दिस होम इंटरनेट.

0: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
1: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
1: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
1: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025-590-211, मोबाइल नम्बर 98-520-63-76-7।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा ₹25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
3: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025-588-650। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु, इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेज बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 98-520-75-472, 98-10-24-17-74,
3: 97-417-75-472, 98-520-59-441।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा यूएससी
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
3: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स
2: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास
0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी सम्पर्क नम्बर 98162 96 122 98425 65 286

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि

0: किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: अब तपाईँको सहर इटहरीमा सुविधा सम्पन्न हस्पिटल सामुदायिक अस्पताल इटहरी चार हलगडामा विभिन्न सेवाहरू उपलब्ध छन्।
2: ओपिडी, आइपिडी, औषधि, एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, ल्याब सेवा, शल्यक्रिया र 24 घण्टा एम्बुलेन्स सेवा।
3: सेवा र उपचारका लागि सामुदायिक अस्पताल इटहरी चार सुनसरी गंगलाल मार्ग हलगडा। सम्पर्क नम्बर 0525901136, 0525825012।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ. इट्स 9 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: इटहरिया FM, यो मेलोडी नाइट.

0: Idhori FM 92.5.
1: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
2: पशुपन्छीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
1: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025584441
2: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
3: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
4: हो बैंक उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
3: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ
4: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स
3: कार्यकारी प्रमुख रुद्रराज शर्मा
4: फोन नम्बर 025588-92-4242-0053 र 97-13-800-753
5: रिसाने माफोस् कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नु पर्ने भयो
6: पुत्र गणेश प्रकट हौ
7: प्रणाम कैलाशपति पिता महादेव
8: पुत्र गणेश तिम्रो असन्तुष्टिको कारण के हो
7: पिता हजुर यो मुसुमा पृथ्वी ब्रह्माण्ड सेयर गर्न समस्या भयो त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर
9: ठिक छ त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ जाऊ आफूलाई मन परेको मोडल छानी संसार सेयर गर
7: हौस् म यामाहाको मोटरसाइकल किन्ने इटहरी गए बन्द हडताल सबै फिर्ता लिए हजुर
10: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन फोन नम्बर 025587053 मोबाइल 98520-48232
11: यस यामाहा
12: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
13: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स
12: टहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम यो मेलोडी नाइट।

0: सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650।
2: ओहो, अनि के तोले त नआ फिनिश भो आलेछ, अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: जम्मै
3: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
1: हजुर, रेडि सिटी ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
0: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 0255884001।
4: अब पूर्वी नेपालमा वरिष्ठ न्युरो सर्जन प्रोफेसर डाक्टर सुनिल मुनाकोमीद्वारा नेपालकै अत्याधुनिक सर्जिकल प्रविधि सहित सम्पूर्ण न्युरो सम्बन्धी उपचारमा उत्कृष्टता र शल्यक्रियाका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्युरो सर्जरी विभाग। यस विभागबाट प्रदान गरिने उपचार सेवाहरू 24 घण्टा न्युरो ट्रमा सेवा, टाउको र मेरुदण्डमा हुने ट्युमर तथा क्यान्सरको शल्यक्रिया, न्युरो भास्कुलर सर्जरी, स्ट्रोक सर्जरी, टाउको तथा मेरुदण्डको नसा च्यापिएको बालबालिकामा जन्मजात देखिने न्युरो समस्या लगायत न्युरो सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया।
5: विराट मेडिकल कलेज टिचिङ हस्पिटल,
6: बुढी गङ्गा 2 टङ्की सिन्वरी मोरङ, फोन 0212-2026-01-42 र 98-20-75-64-62।
7: तपाईलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
1: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँपाटी काठमाडौँ, फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो, प्रोप्राइटर वैद्य शङ्कर थापा, फोन नम्बर 98-5-20-57-190-98-070-18-6-99।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709020।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा

0: अब तररा हासपोसामा पनि
1: सबैजना ओखती ओखती भन्छन्। यो ओखती भनेको के रहेछ नातिनी?
2: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
1: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि।
2: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा। सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
1: भनेपछि नामै ओखती कामै ओखती।
3: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
0: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98 421 4970।

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस्, ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0255 84 088।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ।
0: परिवारलाई खुसी बनाऊ।
3: बहिनी, के खालको बत्ती ल्याइसे तैले? तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
4: किशन दाइले त्यही दिन भयो त्यही ल्याए।
3: यतिका तलै मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
4: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
5: ल छिटो जा, सस्तो र राम्रो भनेकै वेगा हो।
1: अब वेगा ब्रान्डको एलईडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलईडीमा 1 वर्षको वारेन्टी।
6: डिलरको लागि सम्पर्क 9852555948।
7: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल, किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बाल बच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बाल बच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 9842424217 9842424217।

0: हजुर अपूर्व आवाज इटर्नी एफएम 92.5
1: इटहरी एफएम यो मेलोडी नाइट

0: जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम विराटनगर।
1: तरङ्गमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत सङ्गीतहरू निरन्तर।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: इटहरी एफएम 92.5 मेगाहर्जको तरङ्गमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत सङ्गीतहरू निरन्तर।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

92.5 megahertz. You're listening to Itahari FM 92.5.

बसंत को माया लुहावा चलदा, 16-17 को उमेर मा जोबन को लहर चलदा, कसे कसे ले ती तो मीठू याधरू त दिएकै होलन है ना? हो ती याधरू नै हुन कुसुमे रुमान छादायो।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: खोइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन्। क्यारे
1: बेच्छन् मात्रै बेचिसके साइला।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: 92.5 megahertz.
1: You're listening to
2: Itahari FM
1: 92.5.